सेनासँग समन्वय गरेर यति बेला उद्धारको लागि अथक प्रयास पनि जारी राखेको जनाएको छ। साथै चिनिया टोलीले सुरुङभित्र 3 किलोमिटरसम्म खोज गरिसकेको तर हालसम्म मानिस फेला पर्न नसकेको समेत जनाएको छ। रसुवाकै मैलुङ खोला जलविद्युत आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रोकी काम भइरहेको समेत शुरू गरिसकेको शाहले बताउनु भएको छ। रसुवागढ़ी स्थित भोटेकोशीको बाढ़ीले 3 जिल्लाका 16 विद्यालयमा क्षति पुगेको छ भने 233 जना विद्यार्थी र 17 शिक्षक सम्पर्क विहीन भएका छन्। शिक्षक तथा खेलकुद मन्त्रालयको अनुसार रसुवाका 4, नुवाकोटका 8 र धादिङ 4 विद्यालयमा पूर्ण रूपमा आंशिक र सामान्य क्षति भएको छ। रसुवाको उत्तर गैया र गोसाईकुण्ड गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, धादिङको गल्छी गाउँपालिका, सिद्धलेख गाउँपालिका र नीलकण्ठ नगरपालिका का विद्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। भोटेकोशी बाढ़ीमा परि मृत्यु भएकाहरूको यतिखेर भइरहेको शवको व्यवस्थापन अन्तिम संस्कार नभई अस्थायी व्यवस्थापन मात्र भएको बताएका छन्। विपदका कारण उत्पन्न जटिल परिस्थिति र सम्भावित स्वास्थ्य संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय मापदण्ड आईसीआरसी र सरकारी निर्देशक अनुसार सब व्यवस्थापन भइरहेको पनि जानकारी दिनुभएको हो। जिल्ला प्रशासन कार्यालयमा हिजो पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अरियाले सब व्यवस्थापनमा भइरहेको कामका बारेमा प्रश्न पार्नु भएको छ। यो दह संस्कार होइन, अन्तिम संस्कार पनि होइन, सब पहिचान नहुन्जेलसम्मका लागि सम्मानजनक हिसाबले राखिएको अस्थायी संरचना प्रणाली भएको बताएको छ। बाहिर राख्दा दुर्गन्धित भएर समाजमा संक्रमण रोग फैलिन सक्ने भएर सचेत भएर कानून बमोजिम र रेडक्रसको अन्तर्राष्ट्रिय सह समितिको मार्ग निर्देशनलाई सम्मान गर्दै यो व्यवस्था गरिएको पनि जनाएको छ। चितवनको अस्पतालमा जम्मा 30 वटा शव राख्ने क्षमता भए पनि हालसम्म 272 वटा शव प्राप्त भइसकेको अन्य विकल्प नभएकाले शव गाड्नै पर्ने निर्णयमा पुगेको प्रमुख जिल्ला अधिकारी अघियाले बताउनु भएको हो। प्रत्येक शवको फोटो ट्याग नम्बर र डीएनए नमूना सुरक्षित रहेकाले पछि आफन्त आएमा शव उत्खनन गरी हस्तान्तरण गर्न सकिने पनि व्यवस्था मिलाएको छ। अरियाले यो प्रक्रिया छोनोट नभएर अन्तिम विकल्पको रूपमा बाध्यात्मक अवस्था आइपरेको समेत बताउनु भएको छ। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त 60 मेगावटको त्रिशुली 3A सुरुङको मुख भेटिएको छ। प्रतिनिधि सभा सदस्य एवं इन्जिनियर श्रीराम नेउपानीको अनुसार त्रिशुली 3A सुरुङको मुख भेटिएको जानकारी गराएको छ। नुवाकोटको माथिल्लो त्रिशुली 3A आयोजनाबाट 42 जना सम्पर्क विहीन भएका छन्। नेपाल विद्युत प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक मदन तिमल सिन्हाको अनुसार आयोजनाको सुरुङमा अहिले उद्धारको काम भइसकेको छ। आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरद्वारा ब्लास्टिङ गर्ने सम्मको प्रयास पनि अगाडि बढ़ाएको छ। उहाँको अनुसार घटनास्थलमा नेपाली सेनाका 67 जना तालिम प्राप्त कुकुर सहितको विशेष खोज र उद्धार टोलीको साथै सशस्त्र प्रहरी बलका 18 जना, नेपाल प्रहरीको 6 जना गरी 90 जनाको संयुक्त टोली खटिरहेका छन्। टोलीले हिजो दिउँसो 2 बजे सुरुङको मुख्य भाग क्राउन हेडमा पुगेर 2.23 फिटको पुवाल बनाएको थियो र डोरीको सहायताले रेपेल राखेर टोली तार तल झरेर बोलाउँदा भित्रबाट कुनै पनि प्रतिक्रिया नआएपछि उद्धार कार्यलाई थप सहज र तीव्र बनाउन ठूलो उपकरण ब्लास्टिङ र पुवाल पार्ने काम एकैसाथ जारी राखिएको नेपाली सेनाले जनाएको छ। यसै गरी नुवाकोटकै माथिल्लो त्रिशुली 3B फँसेकोहरूको पनि उद्धार जारी छ। आयोजनामा भैरवानगढ़ र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्वारा खोज र उद्धार कार्य भइरहेको छ। आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास भने जारी नै राखेको छ। 3B पनि सिनियर विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेका सेनाले जनाएको छ। आयोजनाका प्रबन्ध तथा ईपानका सचिव विजय एम भट्टराईको अनुसार आयोजनामा कार्यरत 41 जना अझै पनि सम्पर्क विहीन छन्, जसमध्ये आयोजनाका सुरक्षाकर्मी र 2 र 13 कर्मचारी र बाँकी 26 जना कामदार पनि उक्त स्थानभित्रै सम्पर्क विहीन भएको अवस्थामा रहेका छन्।
नेपाली कांग्रेसले बाढ़ी पीड़ितहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा हिजो बसेको बैठकमा जानकारी दिनुहुँदै प्रवक्ता देवराज चालिसेले 1 करोड़ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएको छ। यसै गरी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले बाढ़ीबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि 50 लाख रूपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरिएको छ। नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो। यसै गरी व्यावसायिक घरणा कायल ग्रुपले पनि बाढ़ी पीड़ित प्रभावित नागरिकहरूका लागि उद्धार र राहतका लागि 25 लाख रूपियाँ सहयोग गरिएको छ। ग्रुपका निर्देशक कुनालले कायलले हिजो अर्थमन्त्री डाक्टर सुनिम वागले मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो। रसुवाको भोटेकोसीमा गत बुधबार बिहान गएको बाढ़ी प्रभावित क्षेत्रमा संचार पुनर्स्थापना तीव्र गतिमा भइरहेको छ। आइतबारसम्म अधिकांश क्षेत्रमा संचार सेवा पुनर्स्थापना भएको टेलिकम सेवा प्रदायकले जानकारी गराएको छ। नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका 120 बीटीएस टावर थिए, जसमध्ये 38 प्रभावित भएकोमा हालसम्म 106 सञ्चालनमा आइसकेका छन्। बेला एनसेलका 78 र बीटीएस टावर मध्ये 27 टावर प्रभावित भएको थियो, जसमध्ये अब 3 मात्रै सञ्चालनमा आउन बाँकी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणको अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका 20 सेटेलाइट बाढ़ी प्रभावित क्षेत्रमा पठाइसकेका छन्। खबरमा अब विदेशको खबर। रसुवा बाढ़ी पीड़ितका लागि चीन सरकारले प्रधानमन्त्री राहत कोषमा 30 करोड़ रूपियाँ नगद सहयोग गरिएको छ। हिजो अर्थ मन्त्रालयमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चीनीय राजदूत जाङ माओङले माओमिङले 30 करोड़ नेपाली रूपियाँको चेक हस्तान्तरण गरेको छ र सिनियर रेडक्रसको उपलब्ध भएको थप 3.6 करोड़ रूपियाँ 2 लाख अमेरिकी डलर नगद पनि सोही अवसरमा हस्तान्तरण गरिएको छ। र यति बेला नेपालले भोगिरहेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरिएको छ। नेपालले भोगिएको यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले बताएको छ। राजदूत माओङले विपदापछिको उद्धार राहतमा चीन सरकारले सहयोगको निरन्तर जारी राख्ने बताउँदै बुधबार रसुवामा आएको भीषण बाढ़ीका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना गर्दै दुवै देशले मिलेर काम गर्ने समेत बताएका छन्। राजदूत माओङको अनुसार नेपालका लागि चीन सरकारले घोषणा गरिएका अन्य प्रकारका सहायता सामग्रीहरू नेपाल भित्रिन शुरू भइसकेको छ। हिजो मात्रै 2 ठूला ठूला चीनीय जहाजले 50 टन टेन्ट, ब्ल्याङ्केट, स्प्लिङ ब्याग, मेडिकल किट र बिस्कुट जस्ता अन्य विभिन्न राहत सामग्री काठमाडौँमा ल्याएका थिए। खेल खबरमा नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा स्मार्ट्स र मधेस बरियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक क्वेडिया ग्रुपले हिजो लीगको खेल तालिका सार्वजनिक गरिसकेको छ र भदौ 19 गतेदेखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा हुने लीगको पहिलो दिन 2 खेल हुनेछ। पहिलो दिनको दोस्रो खेल अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच हुने भएको छ। नेपालमा पहिलो पटक आयोजन हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीगमा कुल 6 टोलीले प्रतिस्पर्धा गर्नेछन् र लीगमा 17 खेल हुनेछ। लीग चरणको खेलहरू सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ। लीग चरणमा 15 खेलहरू रहनेछन्। लीग चरणका खेलहरू पछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थान रहने टोली बीच पनि प्ले अफमा खेल हुने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः पटक।
बाढ़ीमा परि हालसम्म 788 जनाको मृत्यु 9000 भन्दा धेरैको बढ़ीको उद्धार 2500 भन्दा धेरै सम्पर्क विहीन बाढ़ी पहिरोमा बेपत्ता भएकाहरूको खोजी र उद्धार तीव्र पारिएको प्रधानमन्त्री शाहको भनाई। नेपाली कांग्रेसले बाढ़ी पीड़ितका सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ जम्मा गर्ने त्रिशुली 3 एक सुरुङको मुख भेटियो सुरुङ मार्ग भित्रको उद्धार कार्य शुरू। रसुवा र नुवाकोटको अधिकांश टेलिकम टावर सञ्चालनमा आयो रसुवा बाढ़ी पीड़ितका लागि चीन सरकारले प्रधानमन्त्री राहत कोषमा 30 करोड़ रूपियाँ नगद सहयोग। नेपाल भलिबल लीगको खेल तालिका सार्वजनिक पहिलो खेलमा सगरमाथा र मधेश खेल्ने। साझा खबर अहिलेलाई यति नै, अर्को खबरको साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आजको साझा खबर नुवाकोटको रेडियो चिन्तेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ। आज 2083 साल भदौ 15 गते सोमबार, अगस्त 31 तारीक सन् 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा बाढ़ीको पुनर्निर्माणमा 20 लाख अमेरिकी डलर दिने चीनको घोषणा। अन्तर्राष्ट्रिय उद्धारक पनि परिचालित। बाढ़ीले क्षतिग्रस्त बैंकबाट 1.5 करोड़ नगद र 50 करोड़को सुन बरामद।
1: त्रिशुली 3A 24 घण्टा उद्धार। रसुवा र नुवाकोटमा 26 आश्रय स्थल, राहत वितरण केन्द्र। बाढ़ी पहिरो बाढ़ी पछिको उद्धार र राहतमा युवाहरूको सक्रियता प्रशंसनीय।
0: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप। मनसूनको न्यूनचापीय रेखा उत्तरतिर देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना।
1: पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु, 8 अधिकारी निलम्बित। अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी।
0: र एसएससी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य। खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट्स अवार्डमा 4 विधामा मनोनयन सार्वजनिक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद पछिको राहत तथा पुनस्थापनामा सरोकारवाला निकायको प्रसंग। रसुवा बाढ़ी गएको 6 दिन पुग्दै लाग्दा सरोकारवाला निकायले उद्धारको कामलाई पनि निरन्तरता दिएका छन् र मृत्यु भएकाहरूको शव व्यवस्थापनसँगै पुनस्थापनाको लागि पनि अन्तर्राष्ट्रिय निकायबाट सहयोग आउने क्रम शुरू भएको छ र सरकारी तथा अरू सरोकारवाला निकायले शव व्यवस्थापनको कामलाई पनि तीव्रता दिएका छन्। यसैबीच सरकारले राहत तथा पुनस्थापनामा एकरूपता कायम गर्नको लागि विभिन्न प्रकारका सुझाव र निर्देशनहरू दिँदै आएको छ र सरोकारवाला निकायले उद्धारको कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढ़ाउन नसकेको भन्दै सरकार र सरोकारवाला निकायको आलोचना पनि भइरहेको छ। कतिपय स्थानमा अझै पनि राहत र त्यो सरोकारवाला निकायलाई परिचालनको काम अगाडि बढ़दै गर्दा उद्धारको काममा ढिलाइ भएको भन्दै आफन्तहरूले आक्रोश व्यक्त गर्दै आएका छन्। कतिपय व्यक्तिहरूले सरकारले जति त्यसमा तदारूकता देखाउन सक्ने थियो त्यस अनुसार अगाडि बढ़न नसकेको भन्दै आलोचना पनि गर्दै आएका छन्।
1: यसैबीच रसुवाको भोटिकसीमा आएको बाढ़ीमा परेर हराइरहेका विभिन्न देशका पर्यटकहरूको उद्धार कार्य जारी छ। पर्यटकहरूमध्ये 299 पर्यटकको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो भोटेकोसीमा आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये हालसम्म 299 विदेशी पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अहिरेले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्कविहीन भएका मध्ये 299 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल भारतबाट 180, चीनका 89, माल्टाबाट 4, जर्मनबाट 4, इटलीबाट 2, बुल्गेरियाबाट 1, ओमनबाट 1, पोर्चुगलबाट 1, रसियाबाट 2, स्विजरल्याण्डबाट 1, टर्की 2 र अमेरिकाका 2 पर्यटकको उद्धार गरिएको समेत बताइएको छ। त्यस्तै विभिन्न देशका 591 पर्यटक अझै सम्पर्कविहीन रहेको निमित्त प्रमुख कार्यकारी अधिकृत ऐरीले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी र अन्य पर्यटन सरकार भएका निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्य तीव्र दिइरहेको समेत बताएका छन्। छन्।
0: यसैबीच रसुवाबाटै प्रभावितहरूका लागि संघ संस्था र स्थानीय सरकारको सहकार्य गरेर रसुवा र नुवाकोटका विभिन्न 26 स्थानमा अस्थायी आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। हिजो ती केन्द्रहरूमा 3,454 जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। नुवाकोटमा मात्रै 16 आश्रय स्थलमा 2,274 जनाले आश्रय लिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ। नुवाकोटमा विदुर नगरपालिका दुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस, क्रियापुत्री भवन, भेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवरढल र देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा अस्थायी आश्रय स्थल बनाएर राखिएको छ। भेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी केउरेनी मावि, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवरढल, भैरूम मावि, रिमाल डाँडा र इन्द्रायणी आधारभूत विद्यालयमा शिविर बनाएर राखिएको छ। विदुर तीन देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर नौका प्रभावितलाई त्रिशुली आवि र सुलक्षणा माविमा राखिएको छ भने बेलकोट गढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका 5 प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितहरूलाई बट्टारको तामाङ प्लाजामा पनि राखिएको छ। उद्धार गरिएका घाइतेका लागि विदुर 2 सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोट गढी 7 महादेव माध्यमिक विद्यालय र विदुर 9 सुलक्षणा माध्यमिक विद्यालयमा उपचार सँगै राखिएको छ। यसैबीच नेपाल प्रहरीले बाढ़ीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशुली ढुंगी शाखाबाट करोड़ौं बराबरको नगद र सुन सुरक्षित रूपमा बरामद गरेको छ। हिजो 8 घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको 1.5 करोड़ नगद र अनुमानित 50 लाख बराबरको सुन सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ।
1: त्यस्तै रसुवामा आएको बाढ़ी, विनाशकारी बाढ़ी तथा पहिरोबाट हालसम्म 789 जनाको मानवीय क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 2,502 जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये जल विद्युत आयोजनाका 133 जना, मकवानपुरका 65 जना तथा विभिन्न देशका 592 विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ। बाढ़ीपछि उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म 9,835 जनाको उद्धार गरिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका 2,698 सुरक्षाकर्मी उद्धार तथा राहतमा परिचालन 20,698 सुरक्षाकर्मी तथा राहतमा परिचालन भएका छन्। बाढ़ी तथा पहिरोमा परि 3,276 जना घाइते भएका छन् भने घाइतेमध्ये 1,456 जनालाई डिस्चार्ज गरिएको छ। प्रभावित क्षेत्रमा 8 सर्जिकल मेडिकल टोली पनि परिचालन गरिएको प्राधिकरणले जनाएको छ। जलविद्युत आयोजनाका सुरुङबाट मात्रै 279 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। सेनाको हवाई उद्धारबाट हालसम्म विदेशी मात्रै 254 जना र नेपाली 3,076 जना गरी ठूलो संख्यामा मानिसहरूलाई सुरक्षित स्थानमा ल्याइएको छ। यसैबीच बाढ़ीमा हराएका आफ्ना आफन्त खोज्दै विदुर नगरपालिका 4 रहेका श्री 1 सैन्य तालिम केन्द्रमा आइपुग्ने आफन्त परिवारको संख्या बढ़दै गएको छ। यहाँ हेलिकप्टर मार्फत उद्धार गरिएकालाई ल्याण्ड गरी प्राथमिक स्वास्थ्य उपचार गर्ने व्यवस्था गरिएको छ। सीआईएमसँग कुरा गर्दै उनीहरूले 5 बितिसक्दा समेत आफ्नो मान्छेको केही पनि पत्ता नलागेको भन्दै जतिसक्दो छिटो उद्धार र खोजमा काम गरिदिन आग्रह समेत गरेका छन्।
3: छोरा पनि हो एउटा अशोक कुमार तामाङ, अनि एउटा देव मगर मेरो ड्राइभर, अनि दिनेश तामाङ, अनि के भन्छ केशव तामाङ,
4: पाँचजना
3: हजुर
4: पाँचजना भन्नुभयो। कहाँ हुनुहुन्थ्यो उहाँहरू?
3: उहाँहरू चाहिँ यस्तो भएको तपाईँको चिप लागेर गएको बोर्डर, अनि एउटा गाडी चाहिँ पहिल्यै गएको थियो देव मगर भन्ने चाहिँ, अनि छोरो चाहिँ भोलिबल बिहान गएको थियो तपाईँको स्याब्रुतिर, स्याब्रु पढेर 8:30 सम्पर्क भइरहेको थियो, त्यसपछि सम्पर्क दिने
4: अन्तिम पटक 8:30 कुराकानी गर्नुभयो।
3: 8:30 कुरा भइरहेको थियो हाम्रो, त्यसपछि सम्पर्क
4: अहिलेसम्म कहीँ कतै यसो
3: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन। अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, अहिले एउटा जुवाई उत्तम भन्ने पनि परेछ,
4: गनेर साथी भएन,
3: गनेर साथीले भएन।
4: तपाईँको श्रीमती
3: हजुर
5: अनि सालो अनि ससुरा अनि सासु उपसासु
4: पाँचजना पर्नु
5: हजुर
4: घटनाको दिन तपाईँ कहाँ हुनुहुन्छ
5: म चाहिँ दुबईमा थिएँ
4: बाहिर
5: हिजो मात्रै आएको म हिजो बिहान 9 बजे आएको अन्तिम पटक त कुरो भएको थिएन म ड्युटीमा थिएँ त्यति बेला म नेटमा देखेको थिएँ
4: उहाँहरू चाहिँ त्यहाँ भरै त्यहाँ हो कि
5: घर भन्नाले पनि हाम्रो चाहिँ पास सास बनाएको थियो काम बोर्डरमा कार्यरत थियो त्यहाँ पर्यटकहरू सामान वारिपारी गरिदिने
6: मेरो रामकृष्ण विश्वकर्म म बुङदाङदेखि आएको तिनजना त एकजना त फोटो हुँदैछ त्यही भएर आज 4 दिन भइसक्यो सम्बरै छैन त्यही भएर यहाँ उता चौकीमा गयो रिपोर्ट गरेको त यहाँ त अब यहाँबाट निस्क गयो मात्र थाहा हुन्छ अरे अनि बाँकी अब यतै हिन्डुल भएको यतै जानु भनेर हामी यता आएको फेरि आज उहाँ धादिङ बेसीबाट घुमेर काठमाडौँ पुगेर काठमाडौँबाट यता निस्केर त्यो भएर आज यहाँ सोधेको अब सम्बरै छैन भन्छ नि के गर्ने
4: टिप्पो
6: चलाउने
4: हजुर
6: टिमुरीबाट
4: टिमुरेमै हुन्छ अन्तिम पटक कहाँ हुनुहुन्थ्यो
6: हजुर
4: तपाईँ अन्तिम पटक चाहिँ कहाँ हुनुहुन्थ्यो यहाँसँग कुरा हुँदा
6: त्योभन्दा अगाडि हुँ टिमुरेमै हो
4: टिमुरेमै
6: टिमुरेमा 9 गति बेलुका खाना खाइरह बिहान भएन 10 गति बिहान त भएन अब खोजी गर्दाखेरि भेट्छ कि भन्ने आशा चाहिँ छ
4: सरकारले द्रुत गतिमै छिटो छरिटो रूपमै उद्धार गरिरहनु भएको जस्तो लाग्छ कि होइन यहाँ चाहिँ यस्तो गरिदिनु पर्ने थियो भन्ने खालको
6: अब त्यस्तै अब सबैको हेर्दाखेरि त्यस्तै छ अब कतै खोज गर्दै गर्न सक्नुहुन्छ कि भन्ने हाम्रो आशा लागिरहेको छ

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पछिको पुनस्थापनामा युवाहरूको भूमिका,
1: जुन चाहिँ आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकारी निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यून चापी रेखा उत्तरतिर, देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर

0: सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा आज पानी पर्नेछ। मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा पानी पनि मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। देशका पहाड़ी भूभागका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा ठूलो पानी पर्ने भएका कारण सावधानी अपनाउन महाशाखाले भनेको छ।
1: भोटेकोशी हिमबारीमा परि मृत्यु भएकाको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई व्यवहारसी मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको हो। कतिपय शव सक्लो अवस्थामा नरहेका केही कुहिन थालेको र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले पनि कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले प्रत्येक शवको तस्विर हुलिया शरीरमा रहेका विभिन्न चिन्ह फरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्रका लागि गर्न लागि बताउनु भएको छ। यसैबीच उहाँले शव फेला परेको स्थान अवस्था र छुट्टै कोड नम्बर समेत उल्लेख राखिने भएकाले वर्षौं पछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने समेत बताउनुभयो।
0: यसैबीच त्रिशुली त्रिए आयोजनाको सुरुङमा फँसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले 24 घण्टा नै काम गरिरहेको सरकारले बताएको छ। फिल्डमै रहेको एउटा स्रोतका अनुसार सुरुङ फेला परे पनि त्यसभित्र गएर उद्धार गर्न सक्ने बाटो बनाउन रातभरि नै खन्ने कामलाई निरन्तरता दिइएको छ। 3 दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले केवल एक्सेस टनेल फेला पारेको थियो। त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा भित्र फँसेका मानिसहरूको संकेत लिने प्रयास गरे पनि हालसम्म कुनै संकेतहरू प्राप्त नभएको सुरक्षा स्रोतले बताएको छ। यस्तो अवस्थामा उद्धार टोलीले रातभर कामलाई निरन्तरता दिएको हो। राति सुरुङ खन्ने कामसँगै भेन्टिलेशन र अक्सिजन टनेलभित्र पठाउने काम समानान्तर रूपमा अगाडि बढ़ेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
1: यता रसुवामा आएको बाढ़ीको प्रभावपछि चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। भाद्र 10 गते बिहान बाढ़ी आए लगत्तै श्री नयाँ गोरखगणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्यलाई जारी राखेको हो। खोज तथा उद्धार कार्यका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको गोलाघाट दिव्यपुरी र जगीपुर लगायतका विभिन्न स्थानबाट हालसम्म 70 वटा शव फेला परिसकेको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत बुझाइसकिएको छ। बाढ़ीका कारण नारायणी नदीमा बगाएर ल्याएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदी किनारमा निरन्तर रूपमा खोज तथा उद्धारमा खटिएको समेत बताएको छ।
0: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि थपेको छ। पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ भन्दै सदस्यता अध्यावधि गर्ने समय 2083 भदौ 15 देखि 19 गतेसम्मका लागि थप गरिएको नेपाली कांग्रेसको भनाइ छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीको सांगठनिक प्रक्रियाबाट केही पनि साथीहरू वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताउनुभयो। कांग्रेसलाई थप सुदृढ र जीवन्त बनाउन साझा यात्रामा कोही पनि साथीहरू नछुटुन् भन्ने उद्देश्य आफूहरू रहेको उहाँले उल्लेख गर्नुभयो। महामन्त्री पौडेलले सदस्यता अध्यावधि गर्न छुटेका सबै नेता तथा कार्यकर्तालाई तोकिएको समयभित्रै आफ्नो क्रियाशील सदस्यता अध्यावधि गरी सांगठनिक महाअभियानमा जोडिन पनि आह्वान गर्नुभयो।
1: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा 14 शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहवाज शरीफले 8 अधिकारीलाई निलम्बन गरी उनीहरूलाई फौजदारी कार्यवाही अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीद्वारा गठित 4 सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदन अनुसार बुधबार बिहान 6:30 बजे करिब 2 मिनटमै आगलागी भएको थियो। अस्पतालको निगरानीमा रहेका 15 शिशुमध्ये एक नर्सले एकजनालाई मात्र उद्धार गर्न सक्नु भएको छ। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशकदेखि नवजात शिशु विभागका प्रमुख तथा इस्लामाबादको आपतकालीन सेवाका महानिर्देशक लगायतका अधिकारीहरू रहेको बताइएको छ। आइसल्याण्डका जनताले देशलाई युरोपेली संघ युएमा संलग्न नगराउने पक्षमा मतदान

0: आन्तरिक असन सरकारी प्रशासक आर यू सरकारी प्रशासक आर युवीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार मतदाताले सरकारले युएई सदस्यका लागि वार्ता पुनः शुरू गर्न गरेको प्रयास अस्वीकार गर्ने निर्णय समेत गरेको बताएका हुन्। यसैबीच भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्वपूर्ण पहुँच दिए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको नियन्त्रण र सार्वभौमसत्ता कायम राख्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व इतिहासमै सबैभन्दा ठूलो तेल सम्झौता भनेको उक्त सम्झौता अन्तर्गत भेनेजुएलाको 65 अर्ब ब्यारल प्रमाणित तेल भण्डारणमा अमेरिकाको बहुमत निर्णय रहने समेत बताइएको हो।
1: साझा खबरमा अब खेलकुदको खबर। एसीसी प्रिमियर लीग अन्तर्गत तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा मलेसियामा शुरू भएको छ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्य सहित मैदानमा उत्रिने नेपाली टोलीले जनाएको छ। नेपाल सहित सहभागी 10 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, युएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। समूह चरणमा नेपालले भदौ 15 गते बहराइनसँग आज खेल्दैछ। खेल मलेसियाको बांगी स्थित वाईएसडी यूकेएम क्रिकेट मैदानमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। र नेपाली क्रिकेट लगायतका अरू खेलका खेलाड़ीहरूले रसुवा बाढ़ीको प्रभावितको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउने क्रम बढ़दै गएको छ। नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा रमयासर्स र मधेस वारियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले लीगको खेल तालिका हिजो सार्वजनिक गरेको हो। भदौ 19 त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा कवर्ड हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्। बाढ़ीपछिको पुनर्निर्माण र उद्धारमा युवाहरूको सहभागिता र आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब विपदमा युवाको परिचालनको कुरा। यही भदौ 10 गतिको रसुवा बाढ़ी जनधनको ठूलो क्षतिको एकिङ हुन सकिरहेको छैन। बाढ़ी पछिको पुननिर्माण र प्रतिकारीमा युवाको सहभागिता र भूमिकाका बारेमा ऱ्यापिड रेस्पोन्स टीमका संयोजक विजेश अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
5: जति हादसाहरू भयो त्यो हुँदाखेरि सर्टेन मान्छेहरू आउने एउटा छेडिकको कुराहरू भयो। थोरै यसलाई चाहिँ अलिकति सस्टेनेबल तरिकाले 15 डेज 20 डेज एउटा युथ वर्क क्याम्प भने जस्तो रिलेटेडको एउटा क्याम्पलाई चाहिँ हामीले टार्गेटेड गरेर लगभग तपाईँको 200+ चाहिँ युथलाई चाहिँ मोबिलाइज गर्ने हाम्रो चाहना छ।
6: अहिले चाहिँ कतिजना आउनुहुन्छ तपाईँहरूको ग्रुपमा?
5: अहिले चाहिँ हामी 10-15 पिपल छौँ र स्पेसली हामीले अहिले कल फर भोलिन्टियर्समा चाहिँ हामीले मगाइसकेका छौँ र भोलिबाटै हाम्रो चाहिँ यता हाम्रो सर्ट स्काउटको टिमसँग चाहिँ कोलाबरेट गरेर हामी लगभग 50+ चाहिँ युथहरूलाई अझै मोबिलाइज गर्ने।
6: नेपाल ऱ्याप अर्थात् ऱ्यापिड एक्सन टिम, यो चाहिँ कहिलेबाट सुरु गर्नुभयो? तपाईँले किन सुरु गर्नुभएको?
5: यो 2018-19 चाहिँ स्पेसली जब कोभिडको बेला महामारीको बेलामा चाहिँ युथहरूको चाहिँ नेटवर्कलाई चाहिँ एउटा म्यानेजमेन्ट तरिकाले यो नेपाल ऱ्यापिड एक्सन टिम चाहिँ खडा हुनुपर्छ, जसले चाहिँ आएका समस्याहरूलाई एज अ युथ फोर्स चाहिँ समाधान गर्ने भन्ने विषयमा थियो। र त्यो बेला चाहिँ हामीले मास्कहरूदेखि लिएर जस्तै मेडिकल सप्लाइजहरू सप्लिमेन्ट्सहरू चाहिँ हामीले म्यासिभ युजमा चाहिँ म्यासिभमा चाहिँ हामीले प्रोभाइड गरेका थियौँ।
6: त्यो चाहिँ कसैको सहयोग लिएर गर्नुहुन्छ कि तपाईँहरू आफैले भोलिन्टियरी कि कसरी? त्यो चाहिँ आर्थिक रूपमा आर्थिकको कुरा छ नि त, जोडियो नि त, व्यवस्थापन कसरी गरिरहनु भएको थियो?
5: यसमा यस्तो छ, हामीले हजुरहरूलाई ट्याक्क अनेस्टली भन्नुपर्दाखेरि हामी फर्स्ट अफ अल त हामी टिम मेम्बर्सबाट एउटा क्वालिटी रिपोर्टमा जान्छौँ र अलिकति काम पनि म्यासिभ हुँदै गर्दाखेरि त्यो धेरै आफ्नो खर्चले नभ्याएको खण्डमा चाहिँ हामी फरेन आइएनजिओजहरूसँग चाहिँ हामी कोलाबोरेसन गर्छौँ। उहाँहरूसँग सर्टेन एउटा चाहिँ टपिक रिलेटेड चाहिँ के काम गर्ने त्यो अनुसार चाहिँ हामी फन्डिङ पनि लिन्छौँ।
6: अहिले अब यहाँ भदौ दश गते बाढी गइसकेपछि तपाईँहरू अहिले देवीघाटमा हुनुहुन्छ, यहाँ चाहिँ कहिले आउनुभयो, कसरी काम गरिरहनु भएको छ?
5: यहाँ यस्तो छ, हामी ठ्याक्क फ्लडको भदौ दश गते भनेपछि हामी दश गते चाहिँ हामी टिमहरू बस्यौँ एज अ काठमाडौँ भ्यालीमा। हामी टिमहरू बसेर चाहिँ हामी कसरी जान सक्ने भन्ने एउटा छलफलमा बटायौँ र दस गति नै आउने कन्डिसन पनि थिएन। आउन त आयो, अरू साथीहरू आउनुभयो, तर हामी आउने कन्डिसन थिएन। त्यो हुँदै गर्दाखेरि हामी एघारको बेलुकादेखि चाहिँ हामी वर्कआउटमा लाग्न थाल्यो र हिजो पनि हामी एन्ड्रोइडको साथीहरू लगायत अरू टिमहरू हिजो आएर हामी लगभग खानासाना खुवाएर यहीँ हाम्रो चाहिँ स्कुलमा चाहिँ हामी अलमोस्ट तपाईँको 11:30 बजी यहाँबाट फर्केका हौँ भ्यालीमा र फेरि आज पनि रिटर्न भएका छौँ।
6: यहाँ आइसकेपछि के देख्नुभयो?
5: होइन, अब यो त तपाईँको यो क्षति भनेको अहिले सस्टेनेबल देखि के अरे यो छेडीको होइन, यसले चाहिँ तपाईँको मलाई जहाँसम्म लाग्छ यो धेरै नै लामो समयसम्म यसले इफेक्ट गर्छ। त्यो इफेक्टलाई चाहिँ एज अ सरकार निकायबाट एनजिओ सेक्टरबाट कताबाट हुन्छ त्यो एउटा चाहिँ नीति नै तपाईँको चाहिँ यहाँनिर युथलाई मोबिलाइज गरेर यो सस्टेनेबल तरिकाले यसलाई चाहिँ यो प्रब्लम सल्भ गर्नुपर्छ जस्तो लाग्छ।
6: तपाईँहरू यहाँनिर खबर सुनिसकेपछि यहाँ आउनुभयो नि, त्यति बेला देखेको दृश्य चाहिँ के थियो?
5: देखेको दृश्य त सर्वप्रथम तपाईँलाई भन्नुपर्दाखेरि त्यो लाइन बस्दै गर्दाको जुन हामी खाना वितरणमा थियौँ, लाइन बस्दै गर्दाखेरिको चाहिँ त्यो आँखामा पीडा जुन यहाँको चाहिँ जनताको एउटा जुन त्यो आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकारी निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
7: हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: रसुवा बारीको पुननिर्माणमा 20 लाख अमेरिकी डलर दिने सिंहको घोषणा, अन्तर्राष्ट्रिय उद्धार पनि परिचालन, बारीले क्षतिग्रस्त बैंकबाट 1.5 करोड़ नगद र 50 लाखको सुन बरामद,
7: त्रिशुली 3A 24 घण्टा नै उद्धार, रसुवा र नुवाकोटमा 26 आश्रय स्थल र राहत वितरण केन्द्र, बाढ़ीपछिको उद्धार र राहतमा युवाहरूको सक्रिय सहभागिता,
0: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यून चापीय रेखा उत्तरतिर, देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना,
7: पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु, 8 अधिकारी निलम्बित, अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी,
0: र एसएससी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य, खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट अवार्डमा 4 विधामा मनोनयन सार्वजनिक।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, रसुवा बाढ़ीको दुखद कहर छ, तर यही मेसो पारेर कतिपय कन्टेन्ट क्रिएटर भनेका व्यक्तिहरूले संवेदनाहीन तरिकाबाट प्रस्तुति गरिराखेका भनेर विभिन्न टीका टिप्पणी र आलोचना पनि सामाजिक सञ्जालमा भइरहेको छ। यहाँ एउटा बाढ़ीले तहस नहस भएको स्थान जस्तो देखिन्छ र त्यहाँ 2 जना व्यक्तिहरू छन्। 1 जना व्यक्तिको हातमा क्यामेरा छ भने क्यामेराको नजिकै रहेका अर्को 1 जना व्यक्ति पनि छन्। ती दुई बीचको संवाद चलिराखेको छ। माथि यस्तो लेखेको छ, माटो मुनि गाडिएको सब पनि जुम गरी खिचाई भए, अर्को बाढ़ी नआउन्जेल खान पुग्ने डलर झार्नुपर्छ होला नि त।
0: हस्त प्राविधिक साथी सुनिल राज भारत, रवि धिताललाई धन्यवाद। अहिलेलाई लिनु प्रकाशन, सुशीला श्रेष्ठ अनि सन्तोष गन्धर्व पनि विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: मात्र सुन्न था।
1: टाइम चेक इट्स 7 AM।
2: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। यी दिनहरूको अध्ययन चाहिँ निकै नै आशिषमय रहेको छ अनि हामीले निरन्तर रूपमा यो भजन संग्रहको खण्डहरूबाट चाहिँ उत्साह, भरोसा र परमेश्वरप्रतिको निष्ठावान हुनको लागि चाहिँ हाम्रो जीवन कस्तो हुनुपर्छ भन्ने कुराहरू पनि हामीले सिकिरहेका छौं। र आजको अध्ययनमा चाहिँ हामीले के कुराहरू मा रहेर अथवा के कुराहरू चाहिँ आजको अध्ययनमा चाहिँ हामी सिक्नेछौ
2: भाइ? आज हामी भजन संग्रह 138 र 139 खण्डहरूलाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ। यी भजनहरूले परमेश्वरप्रति धन्यवाद, उहाँको सत्यता र करूणा र परमेश्वरको सर्वज्ञान तथा सर्वव्यापकताको गहिरो सत्यलाई देखाउनेछ।
1: धेरै धेरै धन्यवाद दाई हजुरको यो जानकारीको निम्ति। अनि मैले महसुस गरेको कुरा चाहिँ दाई, हामीले जब यो निरन्तर रूपमा भजन संग्रहको खण्डलाई चाहिँ हामीले अध्ययन गर्दै आइरहेका छौं, यी सम्पूर्ण खण्डहरूले चाहिँ हामीलाई यी कुराहरू चाहिँ बताएको छ कि परमेश्वर चाहिँ हामीबाट टाढा हुनुहुन्न, उहाँ चाहिँ हाम्रो जीवनको हरेक विवरण जान्नुहुन्छ र उहाँ हाम्रो नजिक हुनुहुन्छ र उहाँले हामीलाई गहिरो रूपमा चाहिँ बुझ्नुहुन्छ र उहाँ मात्र एक सत्य परमेश्वर चाहिँ हुनुहुन्छ भन्ने स्पष्ट विश्वास यो भजन संग्रहको खण्डले चाहिँ हामीलाई दिएको छ।
2: आहा, कस्तो राम्रो कुरा भाइ! तपाईँले धेरै सत्य कुराहरू सिक्दै हुनुहुन्छ र आजको अध्ययन गर्ने भजनहरूले पनि हामीलाई यी कुराहरू सिकाउँदछन् कि परमेश्वरले हामीलाई पूर्ण रूपमा जान्नुहुन्छ। हामी बस्दा, उठ्दा, सोच्दा र बोल्दा समेत उहाँले जान्नुहुन्छ। हामी जहाँ गए पनि उहाँको उपस्थिति हाम्रो साथमै हुन्छ। हामी उहाँबाट लुकिएर बस्न सक्दैनौं, तर त्यो डर होइन, सान्त्वनाको सत्य हो भन्ने कुरा यो आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: भनेपछि दाई, यसको अर्थ परमेश्वरको उपस्थिति हाम्रो जीवनको हरेक क्षणमा चाहिँ सक्रिय छ भन्ने कुरा तपाईँले बताउँदै हुनुहुन्छ, होइन त?
2: हो भाइ, ठिक त्यही कुरा हो। साथै भजन संग्रह 139 परमेश्वरले हामीलाई गर्वमै सृष्टि गर्नुभयो भन्ने सत्यलाई हामी थाहा गर्छौ। हाम्रो जीवन योजनाबद्ध रूपमा बनाइएको कुरा यो अध्ययनमा हामी थाहा पाउनेछौ। यसले हाम्रो जीवनको मूल्य र उद्देश्यलाई अझ स्पष्ट रूपमा बुझ्नको लागि सहायता गर्छ।
1: भनेपछि दाई, यी भजनहरूले चाहिँ हामीलाई धन्यवाद दिन, परमेश्वरमा भरोसा गर्न र उहाँको सर्वज्ञान र प्रेमलाई चाहिँ स्वीकार गर्न चाहिँ सिकाउँछ, होइन त?
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वरले हामीलाई पूर्ण रूपमा जान्नुहुन्छ र उहाँले हामीलाई कहिले छोड्नुहुन्न। त्यसैले हामीले उहाँलाई धन्यवाद दिन र उहाँमा भरोसा राख्न सिक्नुपर्छ। आउनुहोस्, यही सत्यलाई मनमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 138 र 139 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ भजन 138 जुनको मुख्य विषय हो हार्दिक स्तुति प्रशंसाका गीत। हामी भजन 137 अध्यायबाट आएका छौं, जहाँ हामीले वीणाहरू वंशको रूखमा झुण्ड्याएका देखेका थियौं। तर यो भजन 138 वीणाहरू ईश्वरीय जनहरूको हातहरूमा छ र यसलाई यहोवाको स्तुति प्रशंसाको निम्ति प्रयोग गरिँदैछ। अघिल्लो भजन 137 अध्यायमा इसरायलका सन्तानहरू कैदमा वा बन्धुवामा बाबेलको सिंचाईको निम्ति खनिएको नहरहरूको किनारमा थिए। त्यहाँ तिनीहरूले आफ्ना वीणाहरू वंशको रूखमा झुण्ड्याएर सियोनलाई सम्झिँदै रोए। तर मित्र भजन 138 हामीसँग स्तुति प्रशंसाको अद्भुत अगमवाणिक भजन छ जुनले भविष्यतिर हेर्दछ। जब विश्वास गर्ने बाँकी रहेका ईश्वरीय भक्तजन रेमनेन्टहरूले आफ्ना वीणा उठाएर फेरि परमेश्वरको निम्ति गीत गाउनेछन्। यो दाउदको भजन हो। अमित्र यहाँ मन्दिरको उल्लेख यानी संकेत भएकोले जुन दाउदको दिनसम्म अस्तित्वमा आएको थिएन दाउद नै यो भजनको लेखक हुन् भन्ने कुरामा धेरैले प्रश्न उठाएका छन्। मेरो विचारमा यहाँ उल्लेखित पवित्र मन्दिर यानी टेम्पललाई ट्राबर्नाकलमा यानी पवित्र वासस्थानमा जुनलाई भेट हुने पाल पनि भनिन्छ त्यसमा सजिलै अनुवाद गर्न सकिन्छ। जुन चाहिँ मन्दिर सुलेमानको समयमा निर्माण नभइन्जेलसम्म इसरायलहरूको निम्ति बलिदानहरू चढ़ाउने वा अन्य कर्मकाण्ड गर्ने स्थान थियो। मन्दिर त पछिबाट सुलेमानद्वारा निर्माण गरिएको थियो। अझ होस् यहाँ उल्लेखित पवित्र मन्दिर म विश्वास गर्छु यसले पवित्र वासस्थान यानी भेट हुने पालको बताइरहेको छ जुनलाई अंग्रेजीमा टाबरनाकल भनिन्छ। त्यसकारण यो भजनको लेखक दाउद नै हुन् भन्ने कुरामा त्यहाँ कुनै प्रश्न छैन। भजन संग्रह 138 पदमा भनिएको छ म मेरो सारा हृदयले तपाईंलाई धन्यवाद दिनेछु देवहरूका सामने म तपाईँको प्रशंसा गर्नेछु। मित्र यो कुराको ध्यान दिनुहोस् म मेरो सारा हृदयले तपाईंलाई धन्यवाद दिनेछु। यरुसलेममा जाँदाखेरि मलाई सबभन्दा धेरै प्रभावित केले पार्यो भने विलाप गर्ने पर्खालमा यहुदीहरू गएको कुरा देख्दा मैले धेरै यहुदीहरू त्यहाँ उभिएर आफ्ना हातमा सानो पुस्तक पक्रेर र कर्मकाण्डमा भाग लिइरहेको र तिनीहरूमध्ये कोही कोहीले आफ्नो शिर त्यस विलाप गर्ने पर्खालमा बजारिरहेको ठोकाइरहेको देखे अनि कोही कोही चाहिँ वास्तवमा विलाप गरिरहेका थिए जुनले हृदयलाई छुन्दथ्यो। तर अर्को कुरा मैले त्यहाँ के देखे भने अधिकांश चाहिँ धर्ममा परमेश्वरमा त्यति विश्वास र आस्था राख्दैनथे। तिनीहरूको सेवा खालि बोक्रे ओठे सेवा थियो। बाहिर चाहिँ परमेश्वरको भक्त भित्र चाहिँ शैतान र संसारको दास। तर भविष्यमा जब यहुदीहरू याकुबको कष्टको समय यानि महाक्लेशमा भएर जानेछन् र त्यस अवधिमा त्यसबाट संकष्टकालीन अवस्थाबाट मुक्त गरिनेछ छुटकारा दिनेछ त्यहाँ कति पनि खाली बोक्रे ओटे सेवा हुँदैन। त्यो खास हृदयभित्रबाटको सेवा आर्थन हुनेछ। यहाँ भजनकार भन्छन् म मेरो सारा हृदयले तपाईंलाई धन्यवाद दिनेछु। मेरो मित्र तपाईं र मैले हाम्रा हृदयलाई जाँच गर्न आवश्यक छ। यो हृदय के हामी कसरी परमेश्वरलाई आराधना गरिरहेका छौं कि हामी उहाँलाई पूरा हृदयले आराधना गर्छौं। मित्र एक प्रख्यात मानिस होराटियस बर्नार्डको बारेमा मलाई एउटा कुराले धेरै प्रभाव पार्यो। त्यो उसको यो भनाइ थियो जब उनी परमेश्वर कहाँ आफ्नो ठण्डक रुखाई उपेक्षा र आफ्ना जीवनमा पापको प्रस्ताव गर्न गए यसै विषयको प्रसंगमा आफ्ना कथनलाई अगाडि यो भन्दै बढाए त्यसपछि म परमेश्वर कहाँ फेरि गएर आफ्ना प्रस्तावका फेरि प्रस्ताव गरे। उसको पहिलो अंगीकार प्रस्ताव खालि ओठे बोक्रे सेवा थियो र उसले फेरि यसको पूर्ण प्रस्ताव गरे। मलाई लाग्छ कि हामी कोही कोही आइतबार सेवा आराधनामा चर्चमा जाने कामको लागि पनि भोलिपल्ट सोमबार बिहानै परमेश्वर कहाँ गएर त्यसको निम्ति प्रार्थनामा क्षमा माग्नुपर्छ प्रस्ताव गर्नुपर्छ। हामीले यसरी प्रार्थना गर्नुपर्छ यसरी प्रस्ताव गर्नुपर्छ हिज चर्च जाने कामको लागि मलाई क्षमा दिनुहोस् प्रभु मैले भजन गाएँ तर मेरो प्रार्थना मेरो भजन खासमा हृदयभित्रबाटको थिएन। मैले प्रार्थना गरे तर त्यो बोक्रे प्रार्थना थियो। मैले प्रार्थना गरे तर त्यो खालि औपचारिक मात्र थियो। मैले परमेश्वरको वचन सुने तर यसले मेरो जीवनमा कति पनि प्रभाव असर गरेन। मैले प्रचारकलाई र त्यहाँ हुने अरूलाई आलोचना गरे तर मैले आफै स्वयंलाई आलोचना गरिन। परमेश्वर, त्यसरी चर्च जाने कामको लागि मलाई क्षमा दिनुहोस्। मित्र, यो हामी धेरैको निम्ति प्रार्थना गर्न असल प्रार्थना हो। भजनकार पद एकको दोस्रो खण्डमा भन्छन्, देवहरूको सामने म तपाईँको प्रशंसा गर्नेछु। लुथर र काल्विनले व्याख्या गरे कि यस पदमा उल्लेखित देवहरू चाहिँ परमेश्वरका स्वर्गीय दूतहरू थिए। मलाई लाग्दैन कि तिनीहरू परमेश्वरका स्वर्गीय दूतहरू थिए। अनि अरूहरूले विचार गर्छन् कि भजनकार अन्य जाति राष्ट्रहरूको मूर्तिका देव देवताहरूको बारेमा कुरा गरिरहेका छन्। अनि मेरो विचारमा निश्चय नै भजनकारले तिनीहरूकै बारेमा यहाँ संकेत गरिरहेका छन्। तर मित्र, कुनै पनि चिज हाम्रो जीवनमा परमेश्वरको स्थानमा छ भने वा परमेश्वर र तपाईँको बीचमा छ भने त्यो तपाईँको मूर्ति हो, तपाईँको देव हो। हामीले यो देवहरू शब्द भजन 82 अध्याय 6 पदमा देखेथ्यौं। अनि त्यहाँ यसले चाहिँ ती न्यायकर्ताहरू न्यायाधीशहरूको संकेत गर्दथ्यो जो परमेश्वरका स्थानमा थिए। यसको मतलब पृथ्वीमा उहाँका प्रतिनिधिहरू थिए। न्यायाधीश न्यायकर्ताहरू पृथ्वीमा उहाँका प्रतिनिधिहरू हुन्। म सधैँ यो तथ्यमा अति नै सचेतन छु कि प्रचारक, शिक्षक र परमेश्वरका वचनको सेवकको नाताले मसँग परमेश्वरप्रति उत्तरदायित्व छ। कुनै दिन मैले उहाँलाई जवाब दिनुपर्नेछ, किनभने मेरो कार्य हो सुसमाचारलाई स्पष्ट पार्ने। यदि प्रभुलाई जान्ने थाहा पाउनेहरूले सुसमाचारलाई स्पष्ट पार्दैनन् भने वा तिनीहरूले सुसमाचार दिँदैनन् भने कसले दिनेछ? जब म पछाडि फर्केर आफ्नो सेवकैतिर निहाल्छु, हेर्छु, म अति नै धेरै असफलताहरूको देख्छु र यससँग धेरै पशुत्वहरू छन्। तर कुनै दिन म परमेश्वरको मोहडालाई हेरेर यो भन्न योग्य हुनेछु, प्रभु, मैले जति सक्दो सके तपाईँको वचनको प्रचार गरे। त्यो महान सान्त्वना हो, किनभने म यहाँ पृथ्वीमा उहाँको प्रतिनिधि हुँ। आगे 138 दुई पदमा भनिएको छ, म तपाईँको पवित्र मन्दिरतिर दण्डवत गर्नेछु र तपाईँको करूणा र सत्यताको निम्ति तपाईँको नाउँमा धन्यवाद दिनेछु, किनभने तपाईँले आफ्नो वचन आफ्ना सारा नाउँमा श्रेष्ठ तुल्याउनु भएको छ। अनि छ पदमा भनिएको छ, किनभने परमप्रभु उच्च हुनु भए तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुनेछ, तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्नुहुन्छ। मित्र, परमेश्वरको वचनमा नम्रको बारेमा धेरै कुरा भनिएको छ। याकुब 4:6 पदमा हामी पढ्छौं, परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। हामीलाई पहिलो पत्रुस 5:6 पदमा भनिएको छ, यसकारण परमेश्वरका बलवान बाहुली मुनि तिमीहरूले आफैलाई नम्र तुल्याऊ र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। मित्र, मैले पहिले पनि भनिहाले कि शास्त्रमा नम्रताको बारेमा धेरै कुरा भनिएको छ। यो नै एक कुरो हो, परमेश्वरले यसको नोट गर्नुहुन्छ र कदर गर्नुहुन्छ। दाऊदले नम्रताको स्थान लिए। हामी उसको वचनको भजन 131 पद एकमा पढ्छौं, हे परमेश्वर परमप्रभु, मेरो हृदय अहंकारी छैन, मेरा आँखा लालची छैन, ज्यादै ठूला कुराहरू र मेरा निम्ति ज्यादै आश्चर्यहरूका थोकमा मैले आफैलाई व्यस्त तुल्याएको छैन। यसैया 57:15 पदमा हामीलाई भनिएको छ, सनातनदेखि सनातनसम्म विराजमान हुनुहुने उच्च र श्रेष्ठ जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकासँग पनि बस्दछु।

स्तुति प्रशंसाको गीत। यो पनि दाउदको भजन हो। यो आध्यात्मिक विद्या सम्बन्धीको भजन हो, मतलब थियोलोजिकल साम हो, जुनमा यसले परमेश्वरको केही गुणहरूको उहाँको सृष्टिमा प्रकट गर्दछ। यसले उहाँको सर्वज्ञानता, सर्वव्याप्तता र सर्वशक्तिमानताको प्रकट गर्दछ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको सर्वज्ञानता। भजन संग्रह 139:1 पदमा भनिएको छ, हे परमप्रभु, तपाईले मलाई जाँचेर चिन्नु भएको छ। मित्र, यसले परमेश्वरको सर्वज्ञानताको बताउँछ। उहाँले तपाईलाई जान्नुहुन्छ, उहाँले मलाई जान्नुहुन्छ। उहाँ अति नै महान मनोवैज्ञानिक हुनुहुन्छ, मनोचिकित्सक हुनुहुन्छ। जब तपाईसँग समस्याहरू हुन्छ, तपाई मनोवैज्ञानिक वा मनोचिकित्सकहरू कहाँ गएर आफ्ना सम्पूर्ण कुराहरू बताउन आवश्यक छैन, किन तपाई ख्रीष्ट प्रभु कहाँ गएर आफ्नो हरेक कुरा भन्नुहुन्न। मित्र, तपाईले उहाँलाई नबताए पनि उहाँले अझै जान्नुहुन्छ, तर मनोचिकित्सकले आफ्ना समस्याहरू बताएर पनि हरेक कुरा अझै जान्न सक्दैन। यहाँ भन्छन्, हे परमप्रभु, तपाईले मलाई जाँचेर चिन्नु भएको छ, तपाई जान्नुहुन्छ मेरो जीवनको बारेमा, मेरो अवस्थाको बारेमा, मेरो हृदयको बारेमा। अनि आगे पद 2-4 भन्छन्, तपाईले मेरो बसाई र मेरो उठाई जान्नुहुन्छ, तपाईले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ, तपाईले मेरो चाल र मेरो सुताई ठिक ठिक गरेर जाँच गरी चिन्नुहुन्छ र मेरो सबै चालहरूको भेद थाहा पाउनुहुन्छ, किनकि मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईले त्यो जान्नुहुन्छ। मित्र, परमेश्वरले हरेक कुरा जान्नुहुन्छ। आगे पद 5-6 पदमा भन्छन्, तपाईले मलाई अघि र पछि घेर्नु भएको छ र आफ्नो बौली ममाथि राख्नु भएको छ, यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, ती उच्च छ, म त्यहाँसम्म पुग्न सक्दिन। तपाईँ सोध्नुहोला, परमेश्वरले त्यो कसरी गर्न सक्नुहुन्छ? मलाई थाहा छैन। र भजनकार भन्छन् कि उसलाई पनि थाहा छैन, भन्छन्, यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, ती उच्च छ, म त्यहाँसम्म पुग्न सक्दिन। मित्र, वास्तवमा परमेश्वरको सर्वज्ञानता त्रास आतंकको निमित्त होइन, तर सान्त्वनाको लागि हो। उहाँले मलाई उद्धार गर्नुभयो, तैपनि उहाँले मलाई जान्नुहुन्थ्यो, त्यो यसको बारेमा आश्चर्यको कुरा हो। त्यहाँ कोही कोही मानिसहरू छन्, तपाईँ ग्रहण गर्नुहुन्छ, त्यसपछि कुनै क्षेत्रमा तिनीहरूले तपाईँलाई निरुत्साह गर्दछन्। तपाईँले सोच्नुभयो हो कि तपाईँ तिनीहरूलाई जान्नुहुन्थ्यो, तर तपाईँले वास्तवमा तिनीहरूलाई जान्नुहुन्नथ्यो। परमेश्वरले हामीलाई जान्नुहुन्छ, तैपनि उहाँले हामीलाई उद्धार गर्नुहुन्छ, बचाउनुहुन्छ। उहाँ कति अचम्मको प्यारो परमेश्वर हुनुहुन्छ। परमेश्वरले दाउलाई जान्नुहुन्थ्यो र दाउले उहाँलाई केही समय पश्चात लत्याए, तर परमेश्वरले दाउदको विश्वासको बारेमा जान्नुहुन्थ्यो, जुनको हामी देख्न सक्दैनौ। उहाँले दाउदको हृदयलाई देख्न सक्नुभयो, जुन उसको हृदयभित्रको गहिराईको विश्वास कहिले पनि पतन भएको थिएन। यो परमेश्वरलाई थाहा थियो। प्रभुले जान्नुहुन्थ्यो कि सिमोन पत्रुस के गर्न गइरहेका थिए, अरू त कि उहाँले कसरी यहुदा इस्करियोतीले उहाँलाई विश्वासघात गर्ने थियो, सो पनि जान्नुहुन्थ्यो। यद्यपि हामी यसको नबुझे तापनि परमेश्वरले जान्नुहुन्छ, बुझ्नुहुन्छ। यो नै परमेश्वरको सर्वज्ञानता हो, उहाँले हरेक कुरा जान्नुहुन्छ। त्यसपछि हामी देख्छौ परमेश्वरको सर्वव्यापकताको। मित्र, तपाईँ जहाँ सुकै जानुहोस्, तपाईँ परमेश्वरबाट दूर हुन सक्नुहुन्न। पद 7-8 भनिएको छ, तपाईँको आत्माको दृष्टिबाट म कहाँ जाउँ, अथवा तपाईँको सामनेबाट म कहाँ भागौं। स्वर्गीयमा उक्ले भने तपाईँ त्यहाँ हुनुहुन्छ, पातालमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ। मित्र, यहाँ उल्लेखित शब्द पाताल चाहिँ नर्क होइन, तर सियोल हो, जुन अदृश्य अज्ञात प्रदेश हो। परमेश्वर त्यहाँ पनि हुनुहुन्छ। मित्र, चाहे तपाईँ जहाँसुकै जानुहोस्,

0: उहाँ त्यहाँ हुनुहुन्छ। उहाँको दृष्टिबाट तपाईँ छिपिन सक्नुहुन्न। पद्मौमा भनिएको छ, बिहानको पखेटामा उडेर समुद्रको पल्लो किनारमा बसे भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ। मित्र, अरू त के चन्द्रमामा जूनमा जानु भए तापनि परमेश्वरबाट दूर हुन सक्नुहुन्न। अनि 10-12 पदमा भनिएको छ, त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई समात्नेछ। यदि म भनौं, निश्चय अन्धारोले मलाई छोप्न सक्छ र मेरा चारैतिरको उज्यालो रातिको अन्धारो जस्तो होस्, तापनि अन्धारोले तपाईँबाट लुकाउने छैन। तर रात पनि दिन झै चम्कन्छ। तपाईँको निम्ति त रात र दिन एक नाशका छन्। एक मानिसले एकपल्ट मलाई भन्यो, के तपाईँ सोच्नुहुन्छ कि हामीले परमेश्वर कहाँ हाम्रा पापहरू सम्पूर्ण विवरणमा प्रस्ताव गर्नुपर्छ? मैले भने, निश्चय नै त्यो हरेक पापको उहाँलाई भन्नुपर्छ र भन। हुन त उहाँले त्यसको बारेमा पहिले नै हरेक कुरा जान्नुहुन्छ। जब तिमीले ती पापहरू गर्यौ, त्यस बेला उहाँ उपस्थित हुनुहुन्थ्यो। त्यसकारण त्यस विषयमा उहाँसँग सहमति वा स्वीकार गर्दा नै उक्तम हुनेछ। उहाँलाई यो अवगत गराउनुहोस् कि तपाईँले यसलाई पापको रूपमा स्वीकार गर्नुहुन्छ, ग्रहण गर्नुहुन्छ। मेरो मित्र, तपाईँको पापको अंगीकार गर्नु, प्रस्ताव गर्नु, उहाँसँग स्वीकार गर्नु हो, सहमतिमा आउनु हो। परमेश्वर भन्नुहुन्छ, यो पाप हो, र तपाईँ परमेश्वरसँग स्वीकारमा सहमतिमा हुनुहुन्छ कि त्यो पाप नै हो वास्तवमा। अनि 13 पदमा भनिएको छ, किनकि तपाईँले मेरो अन्तस्करण बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भैमै रच्नुभयो। मित्र, हामी गर्भमा गर्भधारण भएको समयबाट हामी यो जीवनमा परमेश्वरको उपस्थितिबाट कहिले पनि दूर भएका हुँदैनौं। भजनकारले यो सत्यतालाई अर्को पदमा मजबूत गर्दछन्। भन्छन् 14 पदमा, म तपाईँलाई धन्यवाद दिनेछु किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईँका कार्यहरू आश्चर्यका छन् र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ। परमेश्वर हरेक जग्गा जताततै हुनुहुन्छ र मानिस कृत्रिम प्राणी हो जससँग निरन्तर परमेश्वरको ध्यान हुन्छ। पद 15 र 16 भनिएको छ, जब म गुप्तमा बनिएको थिएँ र पृथ्वीको सबैभन्दा तल्लो भागमा अनौठो रीतिले आकारमा बनिँदै थिएँ, तब मेरा हड्डीहरू तपाईँबाट लुकेका थिएनन्। मेरो रचना नभई तपाईँका आँखाले मलाई देखेका थिए। म अपूर्ण रूपमै भएको तपाईँका आँखाले देखेका थिए र मेरा सबै अङ्ग जो दिन दिनै बनिँदै आएका थिए, ती नबनिँदै तपाईँका पुस्तकमा ती लेखिएका थिए। मित्र, शरीरको रचना हुनभन्दा पहिले दाउद भन्दछन् कि ऊ व्यक्ति हुन्। उसको गर्भमा रचना गरिएकै बेला उनी व्यक्ति थिए। उसको शरीरका अङ्गहरूको रचना हुनभन्दा पहिले उनी व्यक्ति थिए। मित्र, गर्भधारणको समयमै व्यक्तिको पर्सनहुडको स्थान लिने कुराको ज्ञात यहाँ गरिएको छ। मित्र, यो हाम्रो दिनमा गर्भपातको अवर्सनको प्रश्नको कारण यो अति नै महत्वपूर्ण कुरा छ बुझ्नलाई। मैले एकजना लिबरल प्रचारकले यो भनेको सुनिरहेको थिए, बाइबलले गर्भपातको अवर्सनको बारेमा भन्ने केही कुरा छैन। त्यसकारण हामीले चाहे अनुसार, इच्छा लागे अनुसार आफ्नै निर्णयहरू बनाउन सक्छौ। तर मित्र, यसको बारेमा भन्ने बाइबलसँग केही कुरा छ, अनि यो स्पष्ट पद हो। यस विषयको सम्बन्धमा जब शरीरको रचना गरिँदै थियो, दाउदले भने कि उनी व्यक्ति थिए वा मानिस, व्यक्तित्व, पर्सन हो। उसका शरीरमा हरेक अङ्गहरू अस्तित्वमा आउनभन्दा पहिले परमेश्वरले उसको बारेमा जान्नुहुन्थ्यो व्यक्तिको रूपमा। अहिले यो कुराको सुन्नुहोस्, गर्भपात हत्या हो, अबोर्सन मर्डर हो, यदि यो बच्चाको आमालाई बचाउनको निम्ति गरिँदैन भने। गर्भपात पाप हो, हत्या हो, किनभने गर्भधारण भएकै समयमा जीवन शुरू हुन्छ। यो नै गर्भपातको सम्बन्धमा परमेश्वरको दृष्टिकोण हो। त्यसपछि हामी देख्छौ परमेश्वरको सर्वशक्तिमत्ता 17 र 18 पदमा भनिएको छ, हे परमेश्वर, मेरो निम्ति तपाईँका विचारहरू कति अमूल्य छन्, तिनीहरूको संख्याको सार कति ठूलो छ, तिनीहरूलाई गने भने ती बालुवाका संख्या भन्दा बढ़ी छन्, म जाग्दा तपाईसँगै हुन्छ। मेरो मित्र, परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ अनि हामीलाई प्रेम गर्नुहुने परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। 19 पदमा भनिएको छ, हे परमेश्वर, निश्चय तपाईँले दुष्टहरूलाई मान्नुहुनेछ, यसकारण हे हत्यारा हो, मबाट पर हट। यो भजनमा हामीसँग दुवै ईश्वरीय र दुष्टको बारेमा उल्लेख छ। परमेश्वर भन्नुहुन्छ कि उहाँले दुष्टहरूलाई दण्ड दिनुहुनेछ र उहाँले आफ्ना मानिसहरूको प्रार्थनाको सुन्नुहुनेछ। मित्र, परमेश्वरको स्तुति होस् कि उहाँ सर्वज्ञानी, सर्वव्यापी र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ।
1: सधैँ झैँ आजको दिन पनि एकदमै धेरै आशिषमय रह्यो दाई, अनि व्यक्तिगत रूपमा पनि म एकदमै धेरै आशिषित भएको छु। र आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वरप्रति कृतज्ञता हाम्रो जीवनको स्वाभाविक प्रतिक्रिया चाहिँ हुनुपर्छ, किनकि उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ। र यो कुरा पनि अझ धेरै अर्थपूर्ण लाग्यो कि हामी परमेश्वरबाट लुकेर बस्न सक्दैनौ, तर उहाँसँग हुनु नै हाम्रो सुरक्षा चाहिँ रहेछ।
2: बिल्कुलै सत्य कुरा गर्नुभयो भाई तपाईँले। आज भजन संग्रह 138 परमेश्वरप्रति धन्यवाद र भरोसा देखाउँछ भने भजन संग्रह 139 उहाँको सर्वज्ञानता र सर्वव्यापकताको गहिरो सत्यलाई प्रकट गरेको कुरा हामीले सिकेका छौं। परमेश्वरको उपस्थिति डरको कारण होइन, बरु आशा र सान्त्वनाको आधार हो भन्ने सत्य हामीले सिकेका छौं। उहाँले हाम्रो जीवनलाई पूर्ण रूपमा बुझ्नुहुन्छ र प्रेम गर्नुहुन्छ भन्ने यो अतुलनीय सत्यलाई आजको अध्ययनको यात्राले प्रष्ट बनाएको छ भाइ।
1: आजको यस अध्ययनले चाहिँ हामीलाई यो सिकाएको छ कि हाम्रो जीवन संयोग चाहिँ होइन, तर परमेश्वरको योजना अनुसार बनाइएको एउटा विजयको जीवन चाहिँ हो।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। उहाँले हामीलाई उद्देश्य सहित सृष्टि गर्नुभएको छ, त्यसैले हाम्रो जीवनको अर्थ उहाँसँगको सम्बन्धमा मात्रै पाइन्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं। र जसरी तपाईँले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

0: இளம்பு பிரேக் டைம்.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ।

0: राख्नाले नीति बदलिने र सुशासन कायम हुनेछ।
1: नेपाल सरकार विज्ञापन हो।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
1: नेपाल सरकार विज्ञापन हो।
4: This is your radio. This is LMFM 89.6 MHz. 89.6 MHz.

0: wait just a minute. We will return back. Return back.
1: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
6: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: LMBFM 89.6 MHz।

0: time check is 9 a.m.
1: अहिले बिहानको 9 बजेको छ।

0: it. Just a minute. We will return back. Return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98493-40-667 र 98188-77908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083/1 प्रवेश परीक्षा 2083/29 बिहान 7 बजे।

0: मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ, सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधान अलिकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: You are listening to Hello FM 89.6 MHz.

0: wait just a minute. We will return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9843940667 र 9818779008 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
6: New Arniko Hotel and Restaurant Private Limited Restaurant Private Limited Chautara Sagachu Gadi Nagarpalika 5 Sindhupalcho Our services Deluxe room with AC Hot and cold water LED TV Seminar hall Restaurant and bar Free Wi-Fi Parking area Family and joyful environment Customer satisfaction is our conjugance New Arniko Hotel and Restaurant Private Limited Chautara Sagachu Gadi Nagarpalika 5 Sindhupalcho Email Hotel Arniko @gmail.com Contract 011-620-326 9860-982293 New Arniko Hotel and Restaurant Private Limited

0: एक चौतारा साँगे सुगढी नगरपालिका 5 सिन्धुपाल्च।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

श्रव्य दृश्यमा देखिए अनुसार यस्ता घटनाहरू हाम्रो देशमा पटक पटक घट्दै आइरहेका छन्। सृजनाकर्ता भनेको खुला पन्छी जस्तै हो, उसले खुलेर सृजना गर्न पाउनुपर्छ। कलालाई अनेक रसबाट प्रस्तुत गर्न सकिन्छ भन्दैमा समाजमा अपच्य प्रस्तुत गर्नु पनि राम्रो होइन। बरु मौलिकतामा जोड दियो भने अब आउने भावी पीढ़ीले केही शिक्षा पाउनेछन् भन्दै जिल्ला अदालतले एक पटकलाई माफी दिँदै रिहा गरेको छ।

0: check. It's 2 p.m.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: Time check. It's 3 p.m.
1: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। भोटेको सिबाडीपछि काभ्रेको 41 जना अझै सम्पर्कविहीन। रसुवाबाडी अपडेटमा मृतकको संख्या 900 नाग्यो। 10,451 जनाको उद्धार। रसुवागढी सुरुङभित्र कोही भेटिएन, फर्कियो सेनाको टोली। बाढ़ीमा उद्धार, राहतसँगै अपराध नियन्त्रणमा प्रहरीको बढ़ी सक्रियता। का लागि कांग्रेसका सांसदले आधा महिनाको तलब दिने। इरानले गर्यो जोर्डन स्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र। एनबीएको पहिलो दिनको टिकट बिक्रीबाट उठेको रकम बाढ़ी पीड़ितका लागि सहयोग गरिने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि काभ्रे प्लाञ्चोका 41 जना नागरिक अझै सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन 47 मध्ये हालसम्म 8 जना भने सकुशल परिवारको सम्पर्कमा आइसकेका छन्। जिल्ला प्रशासन कार्यालय धुलीखेलले हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका 41 जनाको सूची सहितको नामावली अध्यावधिक गरेको छ। कार्यालयले बुधबार नै सूचना जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रमा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारजनलाई अपील गरेको थियो। शोक्रममा हालसम्म सम्पर्कमा आएका 8 जना बाहेक अझै 41 जना सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन्। अधिकारीका अनुसार कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन अनुरोध गरिएको छ। हालसम्म सम्पर्कविहीन हुनेमा बनेपाका र तेमाल गाउँपालिकाका साथसाथ धुलीखेलका 6, पाँचखाल र भुम्लुका 4, पनौती, चौरी देउराली र बेथानचोकका 3, मनलन देउपुर र रोशी गाउँपालिकाका 1-1 जना तथा ठेगाना नखुलेका काभ्रेका 1 जना पनि रहेका छन्। अब हेलम्बु खबरमा राष्ट्रिय खबर। गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ी पहिरोमा परिमृत्यु हुनेको संख्या 900 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहानसम्म मृतकको संख्या 903 पुगेको विवरण सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार बाढ़ी पहिरोमा पनि अझै 4,247 जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेहरूमा नेपाल प्रहरीका 25 जना, नेपाली सेनाका 45 जना, सशस्त्र प्रहरी बल नेपालका 13 जना, भन्सार कार्यालयका 15 जना, अध्यागमन कार्यालयका 3 जना, रसुवाका 865 जना, नुवाकोटका 1,558 जना, जलविद्युत आयोजनाका 933 जना, मकवानपुरका 65 जना रहेका छन्। यसै गरी विदेशी नागरिक 592 जना, विदेशी पर्यटकसँग घुम्न आएका नेपाली 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना, क्वारेन्टाइन कार्यालयका 3 जना पनि अहिलेसम्म सम्पर्कविहीन रहेका छन्। हालसम्म रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 सफेला परेको प्राधिकरणले जनाएको छ। यस्तै आज बिहान सम्म 10,451 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारको लागि 20,000 सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाल प्रहरी 7,894, नेपाली सेना 8,722, सशस्त्र प्रहरी बल नेपालका 4,203 जना परिचालन गरिएको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ीपछि प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। त्यहाँ खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्मै पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ। सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवा थुन्चे फर्किएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि उद्धार र खोजीमा जुटेको नेपाल प्रहरीले प्रभावित क्षेत्रमा नागरिकको जीवधनको सुरक्षा र राहत वितरण र शव व्यवस्थापनसँगै विपदको मौका छोपी हुन सक्ने चोरी, लुटपाट, ठगी तथा साइबर अपराध नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको छ। बाढ़ीका कारण सड़क तथा पुल अवरूद्ध हुँदा उद्धार र राहत विवरण वितरणमा देखिएको कठिनाई हटाउन स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सड़क खुलाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीले प्रभावित क्षेत्रमा भेटिएका बहुमूल्य सामान सुरक्षित राखी तत्काल नजिकको प्रहरी कार्यालय वा सयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै राहत तथा सहयोगमा नाकामा सामाजिक सञ्जालमा प्रसारित हुने शंकास्पद सूचना र आर्थिक सहयोग आह्वानप्रति सजग रहन समेत अनुरोध गरिएको छ।
नेपाली काँग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढ़ी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको काँग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ। रसुवाको भोटेकोसीमा गत बुधबार बिहान गएको बाढ़ी प्रभावित क्षेत्रमा संचार पुनर्स्थापना तीव्र गतिमा भइरहेको छ। आइतबारसम्म अधिकांश क्षेत्रमा संचार सेवा पुनर्स्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएको छ। नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका 120 बीटीएस टावर थिए, जसमध्ये 38 प्रभावित भएका छन्। हालसम्म 106 संचालनमा आएका छन्। एनसीएलका 78 बीटीएस टावर मध्ये 27 टावर प्रभावित भएका थिए, जसमध्ये अब 3 मात्रै संचालनमा आउन बाँकी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसंचार प्रणालीले प्राधिकरणले सहयोगमा प्राप्त गरेका 20 सेटेलाइट बाढ़ी प्रभावित क्षेत्रमा पठाएको जनाएको छ। अब विदेशको खबर। इरानले जोर्डन स्थित दुई अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेपास्त्र तार गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स आईआरजीसीका अनुसार गरिएको संयुक्त क्षेपास्त्र तथा ड्रोन आक्रमणमा जोर्डनका किम हुसेन र अल अजराक सैन्य अड्डालाई निशाना बनाएको छ। उक्त कार्यवाहीलाई आईआरजीसीले आक्रमणकारीलाई सजाय भनेको छ। आक्रमणबाट सैन्य प्राविधिक तथा मर्मत सम्भार पूर्वाधार र लड़ाकू विमान तैनात गर्ने क्षेत्रहरूमा ठूलो क्षति पुगेको दावी आईआरजीसीले गरेको छ। जोर्डनले भने आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका 8 क्षेपास्त्रलाई प्रतिरक्षा प्रणाली मार्फत खसालेको जनाएको छ। खेलकुदको खबर। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि एक्सट्रीम इनर्जी ड्रिंक नेपाल भलिबल लीग एनभीएलले सहयोग गर्ने भएको छ। एनभीएलको पहिलो दिन भदौ 19 गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले जनाएको छ। एनभीएलका प्रमुख संचालन अधिकृत सीओओ विकास खेतानले उद्धार उपचार तथा पुनर्स्थापनाको अभियानमा आफ्नो तर्फबाट सहयोग स्वरूप पहिलो दिनको टिकट बिक्रीको सम्पूर्ण रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। एनभीएल सबै खेलको टिकट आईएमआई खल्ती मार्फत खरिद गर्न सकिनेछ। साथै त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा रहने काउन्टरबाट भौतिक रूपमा पनि टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ। एनबीएलको टिकट बुकिङ आजदेखि आईएमआई खल्तीबाट खुला गरिएको बताएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। भोटेकोसी बाढ़ीपछि काभ्रेका 41 अझै सम्पर्कविहीन। रसुवा बाढ़ी अपडेटमा मृतकको संख्या 900 नाग्यो। 10,451 जनाको उद्धार। सुरुङभित्र कोही भेटिएन। फर्कियो सेनाको टोली। बाढ़ीमा उद्धार राहतसँगै अपराध नियन्त्रणमा प्रहरीले बढ़ायो सक्रियता। बाढ़ी पीड़ितका लागि काँग्रेसका सांसदले आधा महिनाको तलब दिने। इरानले गर्यो जोर्डन स्थित अमेरिकी सैन्य अड्डामा क्षेपास्त्र आक्रमण। एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट उठेको रकम बाढ़ी पीड़ितका लागि सहयोग गरिने। दिउँसो 3 हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 उपस्थित हुनेछौ। प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिवादित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: हो, संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: लम्बु FM 89.6 MHz।

नमस्कार, पूर्व राज्य मन्त्री भद्रकुमारी घलेद्वारा वरिष्ठ समाजसेवी सुश्री बरूणा पौडेलको सम्मान कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्दछौं।

0: ओए गाउनु भन्दा पहिला नाचेर ठिक गर्नु पर्छ है मलाई।
1: नाच्न परे म जान्छु पहिला।
0: जो नाच्न उठ्छ त्यही पछाडिन्छ।
2: पर्दैन पर्दैन तिमी जान, म नै जान्छु, म नै
1: जान्छु।
0: आऊ नाचम आऊ, आऊ नाचम आऊ।

नमस्ते नमस्ते नमस्कार अनि सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबली लिएर यति बेला तपाईँको रेडियो सेट मोबाइल सेट अनलाइन वेबसाइटसम्म उपस्थित भइसकेकी छु। म कार्यक्रम रस्तोता अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र साईसिंह तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। आज पनि हामी यहाँहरूको माझमा सदाझै आइसकेका छौं। अपरान्नको यो समयमा सिन्धुपाल्चोक चौताराबाट हामीलाई सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर अनलाइन वेबसाइट लगायत हाम्रो पात्र एप सामाजिक सञ्जाल मार्फत पनि तपाईँले चाहिँ विश्वभर हामीलाई एकै साथ सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर यो होइन हामी चाहिँ यति बेला अलिकति दुःखद घडीमै पनि छौं होइन, किनकि एकदमै गत बुधबार जुन चाइनाको तिब्बतबाट जति पनि बाढ़ी आएर होइन विभिन्न जिल्लामा विभिन्न ठाउँमा धेरै मात्रामा हानि नोक्सानी पुर्यायो होइन, सो त्यसले गर्दाखेरि पनि हामी एकदमै अब दुखी छौं होइन। त्यसले गर्दाखेरि यो पछिल्लो समय चाहिँ विभिन्न सामाजिक सञ्जाल मार्फत विभिन्न भ्रामक न्यूजहरू फैलाइरहनु भएको छ, त्यस्तो चाहिँ नगर्नुहोला भन्छु। जति पनि रेडियो सुनेर बसिराख्नु भएको, जति पनि सामाजिक सञ्जालहरूमा जोडिएर बस्नु भएको साथी सर्कलहरूलाई चाहिँ के भन्न चाहन्छु भने आधिकारिक कुराहरूलाई मात्रै तपाईँले बुझेर चाहिँ अगाडि बढ्नुहोला। कसैले होरे अरे को भरमा चाहिँ तपाईँहरू लागेर होइन भ्रममा नपर्नुहोला अनि भ्रम पनि नफैलाउनुहोला पनि भन्छु। सम्पूर्ण साथीहरूलाई जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ एकदमै सेफ भएर बस्नुहोला, एकदमै आफ्नो केयर गर्नुहोला, लगायत आफ्नो घर परिवारको पनि केयर गर्नुहोला अनि चौबिसै घण्टा सामाजिक सञ्जालमा चाहिँ एकदमै जोडिएर बस्नुहोला पनि भन्छु। त्यसै गरेर एकदमै सतर्क भएर होइन रातिको समयमा पनि होइन अलिकति भनौँ न अब अहिले अलिकति समय पनि त्यस्तै नै चलिरहेको छ होइन, त्यसले गर्दा रातिको समयमा पनि कोही मान्छे एकजना न एकजना चाहिँ अलिकति चनाखो भएर सतर्क भएर बस्नुहोला पनि भन्छु सम्पूर्ण साथीहरूलाई होइन। त्यसै भन्दै कार्यक्रमको होइन शुरूआत अगाडि बढ़ाउँछु। कार्यक्रम प्रतिभाको डबली विशेष त तपाईँ हाम्रै प्रतिभा राख्ने डबली भएको कारणले यस बसाईमा तपाईँले चाहिँ फोन गर्नुपर्ने हुन्छ अनि फोन गरेर चाहिँ तपाईँ भित्र भएका प्रतिभाहरू राख्न सक्नुहुनेछ। जस्तै गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ तपाईँलाई यो व्यवसायमा राख्न सक्नुहुनेछ। राख्नका लागि आउन सक्नुहुनेछ। जुनसुकै उमेर वर्गका साथीहरूले पनि यो व्यवसायमा चाहिँ फोन गरेर आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ साथीहरू भन्छु। अनि सामाजिक सञ्जाल मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भनेदेखि कहाँदेखि सुन्दै हुनुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा पनि सहभागिता जनाउनुहोला पनि भन्छु। तपाईँको ठाउँ एरियातिर के कस्तो भइरहेको छ, मौसमहरूको के छ होइन, सो तपाईँले आफ्ना ती भनौँ त्यहाँका खबरहरू पनि तपाईँले लेखेर छोड्न सक्नुहुनेछ पनि भन्छु। त्यसै गरी 97 48 26 62 79 80 चाहिँ तपाईँहरूको लागि नम्बर खुला गरेका छौं। अब यो एक घण्टाको अवधि चाहिँ तपाईँ हामी मिलेर भलाकुसारी गर्नुपर्छ, यो एक घण्टाको अवधिलाई चाहिँ तपाईँ हामी मिलेर सँगै सफर गर्नुपर्छ, यात्रा गर्नुपर्छ है साथीहरू। तपाईँले फोन गरेर आउन सक्नुहुनेछ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि 97 48 26 62 79 80 यहाँका लागि हामीले नम्बर एकदमै खुला गरेका छौं। सो नम्बर हुँदै प्रतिभा राख्नका लागि आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोगा उगाउँछौं। गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला। Thank you.

हजुर, हामीले कार्यक्रममा राख्यौं एकदमै मिठो गीत होइन, गीतपछि फेरि पनि उपस्थित भइसकेका छौ। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबलिसी नेपालचोक चौताराबाट सुन्दै हुनुहुन्छ। यो कार्यक्रमको व्यवसायमा तपाईँले फोन डायल गरेर आउन सक्नुहुनेछ है साथीहरू। हामीले नम्बर एकदमै यहाँका लागि खुला गरेका छौ, 97 48 26 69 80। सो नम्बर हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि व्यवसायमा जोडिन सक्नुहुनेछ। हामीसँग फोन गरेर तपाईँका मनभित्र गुम्सिएर रहेका प्रतिभाहरूलाई चाहिँ प्रस्फोटन गर्न सक्नुहुनेछ। 97 48 26 69 80 यहाँका लागि एकदमै नम्बर खुला छ होइन। सो साथीहरूको चाहिँ मिस कलहरू आउने जाने त्यस्तै भइरहेको छ। मिस कल चाहिँ नगर्नु है, तपाईँहरू कलै गर्नुहोस्, तपाईँहरूको कलै रिसिभ गर्छु होइन। मिस कल भन्ने कुरा चाहिँ अलिकति, मिस कल चाहिँ अलिकति घातक जस्तै हुन्छ है तपाईँहरूको लागि पनि, हामीहरूको पनि लागि पनि। त्यसले गर्दाखेरि चाहिँ आउनुहोला, बिस्तारै फोन डायल गरेर आउनुहोला। फोन लाग्छ, फोन लागेन भनेर निराश नहुनुहोस्, एकदमै हामीलाई माया गरेर फोन लगाउनुहोस्। तपाईँहरूको फोन अवश्य नै लाग्छ भनेर भन्छु होइन। त्यसै गरी नम्बर एकदमै खुला छ, नयाँ साथीहरू पुराना साथीहरू सबै साथीहरू चाहिँ जोडिन सक्नुहुनेछ। व्यवसायमा आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला पनि। एकदमै छोटो मिठो गीत राख्छौ हामी, गीतपछि तपाईँहरूको फोन कल लिनका लागि निरन्तर जोडिनेछौ। कार्यक्रम सुन्दै गर्नुहोला।

0: हामीले कार्यक्रममा राख्यौं एकदमै मिठो अनि रमाइलो सांगीतिक कौशली होइन सही एकदमै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली। यहाँले सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक चौताराबाट व्यवसायमा फण्डाल गरेर आउन सक्नुहुने आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि यसै बीचमा यति बेला आजको लागि पहिलो साथी लाइनमा हुनुहुन्छ। नमस्ते। नमस्ते हजुर। नमस्ते, के छ हाल खबर? सन्चै हुनुहुन्छ? हजुर, मलाई पनि ठिकै छ भन्नुपर्छ। अमृतजी, अनि खाजा खानुभयो? एकदम हाम्रो पनि भयो भन्नुपर्छ। के गर्दै हुनुहुन्छ यति बेलाको प्रहरमा? बसी बसाई गर्दै हुनुहुन्छ है? अनि कार्यक्रममा फोन गरेर फन्डाल गरेर सहभागिता जनाउनु भएको छ प्रतिभा, के सुनाउनुहुन्छ? हजुर, के भनौ भन्नुभयो?
1: गीतको डायलग भनौ
0: न। गीत गाउनुहुन्छ?
1: गीतको डायलग,
0: गीतको डायलग।
1: हजुर,
0: हामी गन्ती गर्छौ गन्ती पछि है त। हजुर, सुरु गर्नुहोस्।
1: तिम्रो सपनामा आउने, घरी घरी सुताउने, अनि तिमीलाई धेरै माया गर्ने, तिम्रो मायालु तिम्रो जीवनमा फुल बनेर छाउनेछु, अनि चोखो माया लाउनेछु। आई लभ यु, आई लभ यु, आई लभ यु। यति नै हो दिदी।
0: हजुर है, सो छोटो मिठो यो डायलग है, सो सुनाउनु भयो हामीलाई, सो खुसी लाग्यो। एकदमै मिठो प्रतिभा राख्नुभयो। प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त। ठिक छ, अब कहिले के होइन, अब आफूभित्र विविध प्रतिभाहरू हुन्छन्, ती प्रतिभाहरूलाई पालो फेरि राख्दा राम्रो होइन त। हस्, एकदमै मिठो प्रतिभा राख्नुभयो, फेरि पनि यहाँलाई धन्यवाद भन्दै आजको बसाइबाट हामी छुट्छौँ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला। ओके, बाई बाई। हजुर, यति बेला हुनुहुन्थ्यो अमृत तामाङ हुनुहुन्थ्यो बोर्सिपाबाट, उहाँले पनि कार्यक्रममा फोन गरेर प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु। यसै गरी आउन सक्नुहुनेछ तपाईँ पनि आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि कार्यक्रमको व्यवसायमा हामीले नम्बर खुला गरेका छौं। आउनु होला है साथीहरू, 97 48 26 65 79, नयाँ साथी पुराना साथी सबै जोडिन सक्नुहुनेछ है त। सो यति बेला केही कमेन्टहरू पनि लिन्छु, कमेन्टहरू पनि प्राप्त भएका छन्। कमल श्रेष्ठ हुनुहुन्छ, उहाँको कमेन्ट लिइहाले। आज मलाई अञ्जु श्रेष्ठको आवाजमा रहेको तीज भाका एक वर्षमा एकचोटि भन्ने भाका यदि मिल्छ भने प्लिज बजाइदिनु ल। हजुर नमस्कार, म तिन्जुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ भन्नुभएको छ है। यस कार्यक्रम मार्फत बोल्ने गीतहरू सुनाउनु पर्दा चाहिँ देवपास कोटा, मनोज भुजेल, छुची आरती लिम्बु, लोकेन थोकलेन लिम्बु, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई लगायत सम्पूर्ण सबैजनालाई चाहिँ सम्झेको छु भन्नुभएको छ, धन्यवाद यहाँलाई। त्यसै गरी अर्को क्षेत्रीय आयुष हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी नमस्ते हुनुहुन्छ। नमस्ते हजुर, नमस्कार, के छ खबर? रामेछापबाट हाल चाहिँ भक्तपुर थिमी भन्नुभएको छ है। त्यसै गरी लेख्नु भएको छ, क्षेत्रीय आयुष प्रोग्राम सुन्दैछु ल भन्नुभएको छ, धन्यवाद हजुर सुनेर साथ दिनुभएकोमा। मनको साथी जीवन कार्की हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार भन्नुभएको छ, तपाईँलाई पनि नमस्कार है हजुर, आरामै हुनुहुन्छ बहिनी भन्नुभएको छ, मलाई ठिक छ हजुरलाई के छ, लामो समयपछि कमेन्ट गरे। हजुरको के छ खबर? पोखराबाट मनको साथी रेडियो परिवारलाई चाहिँ आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, म नै कामतिर बिजी व्यस्त छु है हजुर भन्नुभएको छ, धन्यवाद हजुर, एकदमै आफ्नो केयर गर्दै आफ्नो ख्याल गर्दै कामधन्दा गर्नुहोला भन्छु। त्यसै गरी कमेन्टको लागि धन्यवाद। टेकबहादुर पुमा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ। सञ्चालिका अञ्जुदी नमस्कार भन्नुहुन्छ। नमस्कार हजुर, शुभ सन्ध्या सुन्दैछु। उदयपुर चौनापा आठ बेलटा राइटवेल चोकबाट फेसबुक लाइभमा अडियो रेडियो हेलम्बा एफएम भन्नुभएको छ। धन्यवाद हजुर सुनेर साथ दिनुभएकोमा। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले। बान्तवा जेनु हुनुहुन्छ, मिस यू अल माई फ्रेन्ड भन्नुभएको छ। धन्यवाद जेनुजी हजुरलाई कमेन्टको लागि होइन। यसै गरी साथीहरू जोडिँदै गर्नु होला, फोन कल गरेर पनि कमेन्टहरू पनि गरेर। यति बेला कार्यक्रममा हामी एकदमै मिठो गीत यहाँहरूको माझमा पस्किन्छौ। गीतपछि पुनः हुनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

एकदमै मिठो साङ्गीतिक कोसेलीपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ। प्रतिभाको ढबली सिन्धुपाल्चोक चौताराबाट हामीलाई सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई एकैसाथ यहाँले सुनेर साथ दिनु भइरहेको छ है। व्यवसायमा हामीले तपाईँहरूकै फोन कलहरू नै लिइरहेका छौं अनि तपाईँहरूले नै राख्नु नै विविध प्रतिभाहरू नै सुनिरहेका छौं। आउन सक्नुहुनेछ तपाईँ पनि आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि। अपरान्नको समय छ है, मौसमको कुरा गर्नुपर्दा धामधुम्म भइरहेको छ भनौँ है, अलिअलि पानीहरू पनि परिरहेको छ यतातिर तपाईँहरूको ठाउँ एरियातिर के कस्तो छ। एकदमै यो विपदको घड़ी छ होइन, एकदमै दुःखद घटनाहरू भइरहेको छ, विपदको समय छ। एकदमै सतर्क रहनुहोला, जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुहोला, सुरक्षित ठाउँमा बसोबास गर्नुहोला होइन साथीहरू। 24 घण्टा चनाख रहनुहोला होइन, विपदको समयमा यो भनौँ न होइन, मौसमहरू पनि अहिले त्यस्तै नै छ, समय कालहरू पनि त्यस्तै नै छ है। त्यसले गर्दा आफ्नो ख्याल आफै राख्नुहोला साथीहरू पनि भन्छु, साथमा हामीहरूलाई पनि सुनेर साथ दिनुहोला है। कार्यक्रम प्रतिभाको डबली तपाईँले सिन्धुपाल्चोक चौताराबाट हामीलाई सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई तपाईँले माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत विश्वभर रहेर तपाईँले चाहिँ सुनेर साथ दिन सक्नुहुनेछ, आउन सक्नुहुनेछ। जुनसुकै उमेर वर्गका साथीहरूले पनि आफूभित्र भएका विविध प्रतिभाहरू हामीलाई सुनाउनका लागि हामीले एकदमै नम्बर खुला गरिसकेका छौं। नयाँ साथी, पुराना साथी, सम्पूर्ण साथीहरू आउँदै गर्नुहोला भन्छु। फेरि पनि यहाँहरूको माझमा गीत नै पस्किन्छौं है, गीतपछि पुनः आउनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

सुत्रीका बेग्लिङ्गाला।

एकदमै मिठो गीत गीतपछि कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली। त्यसै गरी यति बेला मैले कमेन्ट लिइहालेँ, लेख्नु भएको छ माया लामा हुनुहुन्छ, नमस्ते दिदी हजुरको खाजा भयो भन्नुभएको छ, मेरो भयो तपाईँको भयो कि नै, सुन्दैछु म पनि केटिएमबाट माया भन्नुभएको छ, धन्यवाद। त्यसै गरी हर्पल रोशनी हुनुहुन्छ, हेलो सेवा हर्पल रोशनी धनकुटाबाट सबैमा मिठो सम्झना भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद। त्यसै गरी अर्को कमेन्ट लिइहालेँ, लास फ्याफुल्ला भन्नुभएको छ, म शंखारापुर पट्टा काठमाडौँदेखि सुन्दैछु, मिस यु अल चाहन्छु र साथै यस विपद घडीमा रसवाबाट बाढीमा गुमाउनु भएको ज्यान गुमाउनु भएको प्रति प्रार्थना गर्दै मिल्छ भने ओम माने पद्मे हङ धुन राखिदिनु होला भन्नुभएको छ। पक्कै पनि हामी अन्तिममा राख्नेछौँ है त। हुनुहुन्थ्यो उहाँ चाहिँ हुनुहुन्थ्यो है निर्धन स्वेकप लामा हुनुहुन्थ्यो है। सो उहाँले चाहिँ जति पनि यो रसुवा त्यसै गरेर यो जुन जति पनि त्रिशुली लगायत विभिन्न ठाउँमा चाहिँ जति पनि दुःखद घटना भएर चाहिँ जति पनि होइन ज्यान जो अब ज्यान गएको प्रति चाहिँ होइन सो उहाँले चाहिँ दुःख व्यक्त गर्नुभएको छ, भगवान्प्रति चाहिँ उहाँले होइन प्रार्थना गर्नुभएको छ। त्यसमा चाहिँ एकदमै यो जुन ओम माने पद्मे हङ हुङ है सो धुन चाहिँ बजाइदिनु होला भन्नुभएको छ, हामी अन्तिममा बजाउँछौँ। राज कालीकोटे हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हाई गुड आफ्टरनुन, म झापाली हिरो हाल है सो राज कालीकोटे बिरदामोड झापा जस्ट नाउ युए मिचु हल भन्नुभएको छ, धन्यवाद यहाँलाई। त्यसै गरी नमस्कार सबैमा सुन्दैछु चितवनबाट भन्नुभएको छ रामजी घिमिरेले, धन्यवाद उहाँलाई पनि। त्यसै गरी अर्को कमेन्ट लिइहाले, सुरेन्द्र विश्वङ्के नेपाली हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, नमस्ते दिदी के छ हजुरको

खबर म काभ्रेबाट सुरेन्द्र विश्वङ्खे नेपाली है त धेरै पछि कमेन्ट गर्न पाउँदा खुसी लागेको छ. सम्झिनु पर्दा फर्स्टमा हजुरका लागि अनि मेरो घर परिवारको लागि अनि स्पेसल मेरो प्यारे बेस्ट हो साथी ममता विश्वकर्मको लागि रेले मिस यु धेरै धेरै सम्झिरहेको छु. मिठो सम्झना मिठो माया भन्दै छुट्टिन्छु कि भाइ भाइ दिदी भन्नुभएको छ. धन्यवाद यहाँलाई पनि. त्यसै गरी महेश पन्थी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ. आजको लागि अन्तिम साथी हुनुहुन्छ. सो धेरै धेरै धन्यवाद उहाँहरूलाई कमेन्टको लागि. जति पनि आज साथीले फोन गरेर प्रतिभा राख्नुभयो तपाईँलाई पनि धन्यवाद भन्छु. कमेन्टहरू गर्नुभयो तपाईँ मित्रहरूलाई पनि धन्यवाद. त्यसरी होइन सो एक घण्टा अवधिभर विभिन्न ठाउँमा रहेर सुनेर हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि एकमुष्टमा धन्यवाद भन्छु. अनि त्यसै गरी प्राविधिक क्षेत्रमा रहेको साथीलाई पनि सो धेरै धेरै धन्यवाद मलाई होइन रेडियो तपाईँहरूको रेडियो सेट मोबाइल सेट अनलाइन वेबसाइटसम्म पुर्याएर साथ सपोर्ट दिनुभएकोमा धन्यवाद भन्छु. त्यसै गरी होइन आजको लागि म पनि छुट्नुपर्ने बेला आएको छ. मौसम एकदमै पानी पर्ला पर्ला भइरहेको छ. एकदमै सेफ भएर बस्नुहोला साथीहरू. जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सेफ भएर चौबिसै घण्टा सामाजिक सञ्जालहरूमा होइन एकदमै सक्रिय रहनुहोला. एकदमै मोबाइलहरू पनि फुल चार्ज गरेर राख्नुहोला. बत्तीहरू होइन काम लाग्न सक्छ चार्ज गरेर राख्नुहोला. होइन आफ्नो सेफ्टी आफै गर्नुहोला. एकदमै मौसमको कुरा गर्नुपर्दा एकदमै एकदमै पानी पर्ला पर्ला निलो उकालो भएको छ यतातिर चाहिँ होइन जुन चौतारातिरको यति बेलाको अवस्था चाहिँ तपाईँहरूको ठाउँतिरको कस्तो छ. सुरक्षित भएर बस्नुहोला यो दुःखद घडीमा सम्पूर्ण सबै जनालाई निवेदन गर्छु भन्दै आजको बसाइबाट म पनि ओझेल पढ्न चाहन्छु तपाईँ भने होइन. सो रेडियो सुन्दै गर्नुहोला. हवस् त नमस्ते नमस्कार.

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: Mata Elambu FM içindeki. Şapevari Gümüşoy.

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-051 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 जीपीए वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
4: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98-493-40-67 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलुम्बु एफएम 89.6 मेगाहर्ज।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। एलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म यमलिङ लामा। आज विक्रम सम्बत 2083 साल भदौ 16 गते मंगलबार, भाद्र कृष्ण पक्ष चतुर्थी तिथि, इस्वी सन् 2026 सेप्टेम्बर 1 तारीक, नेपाल सम्बत 1146 गुलागा, आज बिहान सूर्योदय 5:43 समयमा हुँदैछ भने सूर्यास्त भरे साँझ ठिक 6:23 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रपा सभापति रवि लामिछाने बीच वार्ता। भुटेकोशी बाढ़ीमा 939 जनाको मृत्यु, अझै 39,900 सम्पर्क विहीन। शव पहिचानका लागि सम्बन्धित परिवारका सदस्यलाई रगतको नमूना दिन प्रहरीको आग्रह। जलविद्युत आयोजनाका 900 जना 6 दिनदेखि सम्पर्क विहीन। र विश्व फुटबलका महान खेलाड़ी लियोनल मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास। साझा खबरको शुरूमा स्थानीय खबर। त्रिशुली नदीको पुलहरूमा बाढ़ले क्षति पुर्याएपछि आवागमन अवरूद्ध बनेको नुवाकोटको त्रिशुली पारीको भूभाग पुनः सड़क सञ्जालमा जोड़िएको छ। बुधबार पूर्वाधार विकास मन्त्रालयका अनुसार वैकल्पिक ट्र्याक मरमत गरी यातायात सेवा सुचारू गरिएको हो। यही भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सड़क सञ्जाल अवरूद्ध भएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार गल्छी त्रिशुली सड़क खण्ड अन्तर्गत त्रिशुली पुलपारीबाट त्रिशुली नदीको दायाँ किनारा हुँदै कल्लेरी टार, कोशी खोला, पिपल टार, दर्शन टार, छत्रे खोला, गौरीबेसी हुँदै त्रिशुली बजारसम्म सड़क सञ्चालनमा आएको छ। सड़क सञ्चालनमा आएसँग नुवाकोटका धेरै नागरिकको सदरमुकामसँग पुनः पहुँच स्थापित भएको मन्त्री लम्सालको निजी सचिवालयले जनाएको छ। सड़क सञ्जाल जोड़िएसँगै बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र अत्यावश्यक सामग्री ढुवानीमा समेत सहजता भएको छ। रसुवागढ़ी स्थित भोटेकोशीको बाढ़ीले अवरूद्ध बनेको रसुवाको कालिका र नौकुण्डा गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति पुनः सुचारू भएको छ। यसै गरी गोसाईकुण्डा गाउँपालिका अन्तर्गत धुन्चे, भारखु तथा गोसाईकुण्डा क्षेत्रमा समेत पुनः विद्युत सेवा सुचारू भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले बाँकी बाढ़ी प्रभावित क्षेत्रमा समेत विद्युत सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोत साधन परिचालन गरी काम जारी राखेको जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले रसुवास्थित भोटेकोशी बाढ़ीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका पीड़ित प्रति परिवार 2,00,000 रूपियाँका दरले राहत दिने भएको छ। बाढ़ीमा परिव्यापत्ता भएका 73 परिवार र 1 मृतकका परिवारलाई गाउँपालिकाले प्रति परिवार 2,00,000 रूपियाँका दरले राहत दिने निर्णय गरेको हो। गाउँपालिकाको हिजो बसेको आकस्मिक बैठकले गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष पासाङ नोर्पु शेर्पाले जानकारी दिनुभएको छ। रसुवागढ़ी स्थित भोटेकोशीले बगाएर बेपत्ता भएका काभ्रेका 1 शव फेला परेको छ। बाढ़ीले बगाएर बेपत्ता भएका काभ्रेको रोशी गाउँपालिका 9 शंख बुद्ध तामाङको शव फेला परेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ। नुवाकोटको बेत्रावतीमा होटल सञ्चालन गर्दै आउनुभएका तामाङलाई बाढ़ीले बगाएर नल परासीमा पुर्याएको अवस्थामा शव फेला परेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। रसुवागढ़ी स्थित भोटेकोशीको बाढ़ीका कारण काभ्रेका 40 अझै सम्पर्क विहीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ। साझा खबरमा राष्ट्रिय खबर। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा हिजो भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ी र त्यसबाट भएको क्षतिसँगै उद्धार तथा राहतका लागि भइरहेको गतिविधिबारे जानकारी गराउनु भएको रासोपाले जनाएको छ।
सभापति लामिछानेले हिजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सो बारे राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको हो। रसुवागढ़ी स्थित भोटेकोशी बाढ़ले बगाएर मृत्यु हुनेको संख्या 939 पुगेको छ भने अझै 3,925 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 6 बजेसम्म नदी किनारका विभिन्न स्थानमा सोमबारसम्म 939 शव भेटिएका छन्। सबैभन्दा बढ़ी चितवनमा 279 शव भेला परेका छन्। त्यस्तै रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168 र तनहुँमा 38 शव फेला परेको प्राधिकरणले जनाएको छ। सोही बाढ़ीका कारण 3,925 जना सम्पर्कविहीन छन्। सबैभन्दा बढ़ी रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा काम गर्ने कर्मचारी र मजदूर गरी 639 जना सम्पर्कविहीन बनेका छन्। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 11,379 जना नागरिकको सकुशल उद्धार गरिएको जानकारी दिनुभएको छ। विपदको छैटौं दिन हिजो सोमबार सामाजिक सञ्जाल मार्फत वस्तुस्थिति सार्वजनिक गर्नुहुँदै उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका 279 जना घाइते मध्ये हालसम्म 168 जना डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार जारी रहेको छ भन्नुभएको छ। प्रधानमन्त्री शाहले पारदर्शिताका लागि उद्धार अनुरोध पोर्टल मार्फत आर्थिक सहयोगको विवरण सार्वजनिक गरिएको जनाउँदै प्रधानमन्त्री राहत कोषमा हिजो मध्याहसम्ममा 9 वाणिज्य बैंक खाताहरूमा कुल 5,87,92,23,842 रूपियाँ जम्मा भएको बताउनु भएको छ। यस्तै हिमालयन र लक्ष्मी बैंक खाताहरूमा 31,93,238 अमेरिकी डलर संकलन भएको छ। राहत व्यवस्थापनतर्फ रसुवा नुवाकोट धादिङका 4 संचालन केन्द्रबाट रसुवा र नुवाकोटका 27 वितरण केन्द्र मार्फत हालसम्म 3,696 जना प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरिएको छ।